मा रूखलाई जीवन बाँच्ने प्राकृतिक रूपमा बढ्ने आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको छ। यस्तो निर्णय गर्ने टेरास भोद्रुइल क्यानाडाको पहिलो स्थानीय तह बनेको छ।

सर्कस वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुङ्गा राखेर सड़क तयार गरी सवारी सञ्चालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ। बेला बेला आउने बाढीले सवारी आवागमनमा समस्या हुने गरेको छ भने बाढीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने तयारी गरिएको छ।
2: मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेको क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने, राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।
1: चितवनको पर्यटन तथा होटल व्यवसायका लागि असार सुस्त मानिन्छ। यस वर्षको असार भने फरक रह्यो। फरक मात्र रहेन, चितवनको अर्थतन्त्र नै अप्रत्याशित चलायमान भयो। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशनले चितवनको पर्यटनमा ताजगी ल्याएको, नत्र त बढ्दो गर्मी, वर्षाको सुरु जस्ता कारणले पर्यटक आगमनमा कमी हुँदा सौराहा, जगतपुर, मेगौली, भरतपुर र नारायणगढ़ क्षेत्रका होटल तथा पर्यटन व्यवसायी यही समयलाई मर्मसम्भा, रंगरोगन र आन्तरिक व्यवस्थापनका काममा उपयोग गर्दथे।
2: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र ब्याङ्कलाई विभिन्न सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको प्रतिनिधि मण्डलले बिहिबार नेपाल राष्ट्र ब्याङ्कका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरेको थियो। चेम्बरले ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ।
1: भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमारामा वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5,00,000 क्षतिपूर्ति पाएकी छन्। धामीलाई टेम्पो फाल्ने डिभिजन वनका कर्मचारीले 5,00,000 उपलब्ध गराएका हुन्। पीड़ित धामीलाई 5,00,000 रूपियाँ दिएर टेम्पो विवाद सहमतिमा समाधान गरिएको हो।
2: बुटबल उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 3,09,22,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अर्यालले बुधबार आयोजित नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटबल शहर भन्ने नारालाई केन्द्रमा राखेर आगामी वर्षको योजना तथा कार्यक्रम अघि बढ़ाइने बताउनुभयो।
1: अब शेयर बजार। पछिल्लो समय नेप्से परिसूचक घट्दो क्रममा रहेको छ। यो क्रमले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार 26.16 अङ्क घटेको नेप्से बुधबार भने 14.45 अङ्कले घटेको छ। यो दिन 2,668.56 बिन्दुदेखि खुला भएको नेप्से परिसूचक 2,678.29 बिन्दुसम्म पुगेको थियो भने 2,633.93 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआरसीमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 155 जना निको भएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत अहिले दुईवटा खेल भइरहेको छ। हाइटी विरूद्ध मोरक्कोले अग्रता लिएको छ भने ब्राजिल र स्कटल्याण्ड बीचको खेल पनि अहिले जारी रहेको छ। अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप 2026 समसीको निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नियमार मैदान छिरेका छन्। स्कटल्याण्ड विरूद्धको खेलमा 3-0 सहज अग्रता भइरहेका बेला खेलको 6 मिनटमा नेमार मैदान छिरेका हुन्। जारी विश्वकपमा नेमार मैदान छिरेको यो पहिलो पटक हो भने हाइटी विरूद्ध मोरक्कोले अग्रता लिइरहेको छ। पहिलो पटक अग्रता लिन सफल भएको हो। खेल अहिले जारी रहेको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रपाको अर्थ राजनीतिक प्रस्तावना शीर्षकमा विचार छापिएको छ। राष्ट्रपा महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेज हो यो। प्रस्तुतकर्ता डाक्टर स्वर्णिम वाग्लेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता प्राप्तिको अभियान मात्र होइन, उत्तरदायी लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र आत्मविश्वासी राष्ट्र निर्माणको अभियान हो। हामी व्यवस्था बदल्ने होइन, व्यवस्थाले दिने परिणाम बदल्ने हो। संकल्पका साथ उभिएका छौं। हामी विश्वास गर्छौं कि नेपालको भविष्य निराशा, निर्भरता र विभाजनमा होइन, स्वतन्त्र नागरिक, सक्षम संस्था, सृजनशील उद्यमशीलता र साझा राष्ट्रिय आकांक्षामा निहित छ।
1: राष्ट्रपा महाधिवेशन केही आशा केही निराशा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। गगन र रविको अङ्कमाल तथा महाधिवेशनमा गगनको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भन्ने कुरालाई प्रत्यक्ष देखाएको अनुभव गरियो भने रवि र बालिनले गुट निर्माण नगर्न जोडका साथ निर्देशन दिनुले राष्ट्रपाभित्र गुट निर्माण गर्न शुरू भइसकेको तथ्यलाई पनि उजागर गरिदियो। राष्ट्रपाले लोकतन्त्रलाई अगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रभाव गरियो। त्यसभन्दा माथि उठेर लोकतान्त्रिक पार्टी निर्वाचनमा अधिकार प्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुनमा सुगन्ध हुने थियो। यो त उही एमालेमा केपी ओली निर्विरोध हुनै पर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भने जस्तै हुन पुग्यो।
2: सार्वजनिक नीतिमा जनविश्वास शीर्षकमा दीपक ढकाल गोर्खापत्रमा लेख्नुहुन्छ। सार्वजनिक नीति शक्तिको नभई नागरिक र राज्य बीचको जीवन्त विश्वासको धरोहर हो। असल नीति निर्माणका लागि सही समस्याको पहिचान, प्रणालीगत सोच, तथ्यपरक इमान्दारी र कार्यान्वयनको सामर्थ्य जस्ता आधारभूत खम्बा आवश्यक पर्छन्। नेपालको मुख्य चुनौती नीतिको अभाव नभई त्यसलाई नागरिकको जीवनसम्म पुर्याउने क्षमताको कमी हुनु हो।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा दरो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिसोम फाइबर नेट

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क

मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ र विशेष गरी धेरैभन्दा धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बसमा हामी राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विशेष गरी चर्चा गर्ने गर्दछौँ, देशका समसामयिक विषयहरूमा बहस र चर्चा गर्ने गर्छौँ र यतिखेर चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन गरिरहेको छ र प्रथम महाधिवेशन निकै रस्साकस्सीका साथ यतिखेर हुँदैछ। करिब करिब तीन दिनका लागि समय सीमा तोकिएको महाधिवेशनको पाँच दिन नाघेको छ। एक दिन मात्रै महाधिवेशन नाघ्दाखेरि करोड बराबरको खानपिन राष्ट्रिय स्वतन्त्र पार्टीले गराउनु पर्छ भन्ने खालका विषयहरू पनि आएका छन्। धेरै आकांक्षीहरू हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिरहेको छ। संघीयताबारे लामिछाने र स्वर्णिम वाग्लेको प्रस्तावमै अन्तर्विरोधको विषय पनि आएको छ। संघीयता कार्यान्वयन गर्ने भन्दा पनि पश्चगामी बाटोमै फर्किने सन्देश राज्यसभाको चितवन महाधिवेशनले दिएको राजनैतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्। भद्रगोल व्यवस्थापनले महाधिवेशन प्रतिनिधिलाई शास्ति छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ राज्यसभाको प्रस्तावले फेरि व्यक्तियो प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख र पूर्ण समान पार्टीको बहस। राष्ट्रिय स्वतन्त्र पार्टीले यतिखेर भनिरहेको छ प्रदेश संरचना खारेज गर्नुपर्छ, स्थानीय तहलाई गैर दलीय बनाउनुपर्छ भन्ने ढंगले पनि चर्चा र परिचर्चाहरू भइरहेका छन्। आजको दिनमा संघीयता कार्यान्वयनतर्फ राजनीतिक दलहरू उद्धत भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको यो बहसले यतिखेर तरङ्ग सिर्जना गरेको छ। आदरणीय श्रोता, तपाईँ मासु खानुहुन्छ, एकदमै ध्यान दिनुहोला। 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको छ। कुखुराको मासु खान एकदमै ध्यान गर्नुहोला। करिब 6 लाख पन्छी, 10 लाख अन्डा र 2 लाख किलो दाना नष्ट। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। समयमै बर्ड फ्लू चिनौ, समस्याको निदान गरौं। आदरणीय श्रोता, आजको हामी बहसमा यसका विषयमा पनि चर्चा गर्न चाहन्छौ। स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। मासु जन्ने चिजहरू, कुखुराका मासुहरू नखानुहोला अहिलेको अवस्थामा। बर्ड फ्लू यतिखेर उत्कर्षमा छ। श्रोता, आजको नेपाली बसलामा हामी चर्चा गर्न चाहन्छौँ, परिचर्चा गर्न चाहन्छौँ। अहिलेको अवस्थामा प्रतिनिधिको विवादले भद्रगोल छ। राज्यसभाको महाधिवेशन, त्यहाँ कतिपय महाधिवेशन प्रतिनिधिहरूले र कतिपय केन्द्रीय सदस्यका उम्मेद्वारहरूले पनि यसमा अब्जेक्सन जनाएका छन्। अल्फाबेट पनि मिलाइएको छैन, भद्रगोल ढङ्गले नाम लेखिएको छ। कहाँ हो के हो चिन्नै गाह्रो छ। 350 बढी केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् व्यक्तिहरूले। आज श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ। ओलीकै निर्देशनमा ठेक्का टुक्रियाइयो भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आए। पासपोर्ट छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 6 जनाको बयान पूरा भएको छ। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा पक्राउ परेका 7 मध्ये 6 जनाको बयान पूरा भएको छ भने बाँकी 1 जनाको बिहिबार बयान अर्थात् आज बयान हुनेछ र त्यसपछि थुनछेक बहस सुरु हुनेछ। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित 6 जनाको बयान पूरा भएको हो। उनीहरू सबैलाई न्यायिक हिरासतमा पठाइएको छ। राहदानी छपाई प्रकरणमा अख्तियारले गत सोमबार महानिर्देशक अर्याल, निर्देशक सुनिल कुमार केसीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आधुनिक श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ देश र प्रदेशका विषयहरूलाई पनि चर्चा गर्न चाहन्छौँ। अहिलेको अवस्थामा रुखलाई अधिकारसहित जीवित प्राणीको मान्यता दिएको विषय पनि यतिखेर आएको छ। रुखको अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र अभियान जस्तै प्रकृतिको अधिकार राइट्स अफ नेचर अवधारणाले पनि नदी वन पहाड वा सम्पूर्ण पारिस्थितिक प्रणालीलाई कानुनी अधिकारयुक्त इकाइका रूपमा मान्यता दिनुपर्ने मान्यता राख्छ। यो अवधारणा अन्तर्गत सन् 2008 आफ्नो संविधानमै प्रकृतिको अधिकारलाई मान्यता दिनेमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडर पहिलो रहेको छ। उसले रुखलाई पनि जीवित प्राणीको मान्यता दिएको छ। आदरणीय श्रोता, आज विश्व जलवायु परिवर्तन भइरहेका बेला वन जङ्गलहरूलाई संरक्षण गर्नुपर्छ भनेर विश्वले त्यो ढङ्गले चाहिँ आफ्ना बहसहरू चर्चाहरूलाई अगाडि ल्याएका छन् र निर्माण पूर्व नै कार्यविधि संशोधन किन गरिएको छ अहिलेको अवस्थामा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, रेबिज विरुद्धको खोप अभावले ज्यानकै जोखिम छ। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। जताततै कुकुरै कुकुरको भिड छ, भुसिया कुकुरहरूको भिड छ। तपाईँ बस्नुहोला, कुकुरले टोक्न सक्छ, रेबिज लाग्न सक्छ। स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। आजको
बसमा हामी चर्चा गर्न चाहन्छौँ। नेकपा एमालेका नेता उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रक्रिया यतिखेर निकै पेचिलो बनेको छ। उनलाई करिब करिब 30 करोडको सेयर कारोबारदेखि लिएर उनीसँग अकुत सम्पत्ति कमाएको भन्दै यतिखेर बहस र चर्चा छ। अनुसन्धान जारी राखिएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलको करिब 35 बिघा जमिन यतिखेर रहेको

भ्रष्टाचारको आरोपी रहेको भन्दै यसका बारेमा पनि बहस चर्चा हुन थालेको छ। गृहमन्त्री सुदन गुरुङमाथि पनि निकै ठुलो पेचिला प्रश्नहरू उठेका छन्, स्वयं सभापतिमाथि पनि पेचिला प्रश्नहरू उठेका छन्। तर अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले दुधको दुध पानीको पानी छुट्याएर गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हैसियत राख्छ त? आज हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हरो विषयमा तरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ।
6: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
7: डिसोम फाइबरनेट।
8: यतिकै हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। झलनाथ खनाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार पूर्व प्रधानमन्त्री ज्यू। यतिखेर पूर्व उप प्रधान एवं अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्षको पक्राउ प्रकरणलाई लिएर तपाईँले कसरी हेर्नु भएको छ? यसमा केही टिप्पणी छ? उहाँले त अकुत सम्पत्ति कमाउनु भएको रहेछ। नेकपा एमालेमा त अग्रवाल भनेर चिनिनु हुँदो रहेछ नि त उहाँ, होइन?
9: अब कुन पार्टीका कुन नेताहरूले कस्तो ढङ्गले काम गर्दै आउनुभएको छ त्यो कुराको अब निजी कुराहरू हामी सबैलाई केही थाहा हुने कुरो भएन। अब यदि राज्यले, राज्यको आँखाले कुनै गल्ती कमजोरीहरू गरेको छ भन्ने कुरा देख्छ भने अब त्यस आधारमा राज्यले गर्ने कुरा आफ्नो अधिकारको कुरा भइहाल्यो। तर कुनै पनि व्यक्तिमाथि यदि उनका गल्ती कमजोरीहरू के छन् ती कुराहरूलाई कारवाही गर्नु पर्दाखेरि स्वाभाविक रूपले पार्टीको देशको विधान, ऐन कानुन, विधि प्रक्रिया आदिलाई पालना गरेर नागरिकहरूको अधिकारलाई पनि सम्मान गरेर काम गर्नुपर्ने कुरालाई चाहिँ सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।

0: भन्ने मलाई लाग्छ।
1: होइन, सरकारले चाहिँ अब भ्रष्टाचार अन्त्यका निम्ति जुन किसिमको सुशासनयुक्त समाज निर्माण र समृद्ध देशका निम्ति चाहिँ गरिरहेका कामहरूमा तपाईँ सन्तुष्ट हुनुहुन्छ अहिले पूर्व प्रधानमन्त्रीको हैसियतले?
0: अब पक्राउ पर्दैमा कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। पहिलो कुरा, सरकारसँग के प्रमाणहरू छन्, के दसीहरू छन्, सम्बन्धित व्यक्तिले के गल्ती कमजोरी गरेको छ, त्यो कुराको बारेमा अनुसन्धान गरेर विधिपूर्वक मुद्दा लाग्ने हो भने मुद्दा प्रस्तुत गर्नुपर्छ। अदालतले फैसला नगरेसम्म कुनै पनि व्यक्ति अपराधी साबित हुँदैन। यस कारणले अब जे जे तथ्यहरू छन् त्यो तथ्य त पहिला अदालतमा प्रस्तुत गर्ने होला, अनि त्यसले फैसला गर्ने होला, अनि त्यसपछि मात्रै एउटा निष्कर्षमा पुग्नुपर्ने होला नि त।
1: तर जुन ढङ्गले चाहिँ उहाँलाई पक्राउ गरियो नेकपा एमाले चाहिँ यसको चाहिँ हामी प्रतिवाद गर्छौँ भनेको छ पार्टीले।
0: पक्राउ पर्ने त्यो प्रक्रिया चाहिँ मलाई पनि अलिक अनौठो लागेको छ।
1: किन?
0: किनभने उहाँ यही नै हुनुहुन्थ्यो, काहीँ भाग्ने पनि अवस्था थिएन, केही थिएन। त्यस्तो अवस्थामा चाहिँ सामान्य ढङ्गले पनि उहाँलाई चाहिँ पक्राउ पर्नै पर्ने भएको भए बुद्धि दिएर पक्राउ गरेको भए भइहाल्छ, अथवा पहिला त मुद्दा दर्ता गर्नुपर्ने होला। त्यो मुद्दाको आधारमा चाहिँ अदालतले पक्राउ आदेश जारी गर्नुपर्ने होला। ती कुराहरू चाहिँ विधि नमिलेको हो कि भन्ने मलाई लाग्छ।
1: अब अहिले चाहिँ यो भ्रष्टाचार देशमा निकै व्याप्त रहेछ, थिल्थिलो रहेछ, देश त ग्रे लिस्टमा पनि छ, होइन, खैरो सूचीमा देश अझै पनि त्यसबाट उन्मुक्ति हुन सकेन। एफटिआइटीले चाहिँ अस्ति पेरिसमा भएको सम्मेलनले पनि नेपाललाई हटाउन नसकिने धारणा चाहिँ प्रस्तावहरू राख्यो भन्दाखेरि भ्रष्टाचारलाई संस्थागत गर्नका निम्ति हरेक सरकारका पालामा हरेक मन्त्रीहरूले प्राय मन्त्रीहरू चाहिँ यदि खोजबिन गर्दै जाने हो भने कतै न कतै मुछिएको चाहिँ पाइयो। यो स्वीकार्नुहुन्छ भ्रष्टाचार र व्यतिथि बढ्या थियो देशमा?
0: यहाँ हामीले धेरै अगाडिदेखि पञ्चायतकालदेखि नै भ्रष्टाचारका विरुद्ध हामीले आन्दोलन नै गर्दै आएको हो। पञ्चायत विरोधी सङ्घर्षको कालमा पनि एउटा सबभन्दा महत्त्वपूर्ण मुद्दा भनेको भ्रष्टाचार विरोधी मुद्दा नै थियो। अब 46 साल पछिको परिवर्तनपछि पनि त्यो मुद्दा निरन्तर जारी नै रह्यो र अब 62-63 को परिवर्तनपछि पनि त्यो मुद्दा जारी नै रह्यो र अहिले चाहिँ यो मुद्दा समाप्त हुने कुनै सम्भावना म देख्दिनँ। त्यसो हुनाले भ्रष्टाचार चाहिँ यो पुँजीवादी व्यवस्थाको अनिवार्य चरित्र हो। त्यो चरित्र अनुरूप यो व्यवस्थाले भ्रष्टाचार जन्माउँछ, त्यसले अनेकन मान्छेहरूलाई विकृत बनाइरहेकै छ र त्यही प्रक्रिया अहिले जारी रहेको कुरा हो। एकदम यो अनौठो कुरा चाहिँ मलाई केही लाग्दैन।
1: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चलिरहेको छ चितवनमा, यहाँले पनि त्यसलाई नजिकबाट हेरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको एउटा प्रस्तावना पनि आयो, अब प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, प्रदेश संरचनालाई हेरफेर गर्ने वा सम्भवतः खारेज र स्थानीय तह गैर दलीय बनाउने जुन प्रस्तावहरू अगाडि सारिएको छ, यसमा के भन्नुहुन्छ?
0: अब एउटा पार्टीको महाधिवेशनले विभिन्न कुरा पास गर्ने बित्तिकै त्यो कुरा लागू भइहाल्छ भन्ने कुराहरू म देख्दिनँ।
1: तर दुईटै नजिकको ठुलो पार्टी हो नि त, हैन, जनताले रुचाएको पार्टी हो।
0: अहिलेको संविधान भनेको संविधान सभाबाट बनेको संविधान हो। यो संविधान संशोधन नभएसम्म ती कुराहरू लागू हुँदैनन्। संविधान संशोधन गर्नु त्यस्तो सजिलो र सहज कुरा होइन। यो चाहिँ अब हिजो संविधान बनाउँदाखेरि पनि धेरै खालका असहमतिको बिचमा यो सहमति बनाएर यो संविधान बनेको छ। त्यस कारणले अब विभिन्न पार्टीहरूले आफ्नो मागहरू अगाडि सार्न सक्छन्, आफ्नो महाधिवेशनबाट चाहिँ अनेक चिजहरू ल्याउन सक्छन्। त्यो ल्याउने बित्तिकै त्यस्तो आतंकित हुनुपर्ने मलाई त केही पनि लाग्दैन।
1: तर दुईटै नजिकको सरकार हो, जनताले मन पराइरहेको सरकार हो, भोलि यही एजेन्डालाई लिएर सत्ता निर्वाचनमा जाँदाखेरि फेरि राम्रै मत लिएर आउने स्थिति आयो भने त परिवर्तन हुन्छ नि त खनालजी, होइन?
0: होइन, यो अहिलेको प्रतिनिधि सभाको 2/3 मात्रै संविधान संशोधन गर्ने कुनै अधिकार राख्दैन।
1: राष्ट्रिय सभालाई पनि विज्ञ समूहको टिम बनाउने भन्ने छ उहाँहरूको चाहिँ, अब यो दलबाट विज्ञ बनाउने, राष्ट्रिय सभालाई पनि विज्ञहरूको टिमहरू, होइन, राष्ट्रिय सभामा राख्ने, मन्त्री चाहिँ सांसद नहुने, होइन, धेरै खालका विषयहरू प्रस्ताव गरिएको छ क्या रवि लामिछानेजीले प्रस्तुत गर्नुभएको प्रस्तावमा।
0: मैले भनि नै सकेँ कुनै पनि पार्टीको महाधिवेशनबाट निर्णय गरेर केही पनि हुनेवाला छैन। सबभन्दा पहिला संविधानलाई संशोधन गर्ने हो, यसलाई परिमार्जित परिषद गर्ने हो भने त एउटा राष्ट्रिय सहमति निर्माण गरेर सम्पूर्ण पार्टीहरूको बिचमा राम्ररी छलफल गरेर विज्ञहरूको बिचमा पनि छलफल गरेर खास गरिकन संविधानविदहरूको एउटा चाहिँ अगुवाईमा त्यस्तो खालको कुनै संरचना निर्माण गरेर हिजोको सीमा अवलोकन गर्नुपर्छ। अहिलेको संविधानले हरेक 10 वर्षमा सीमा अवलोकन गर्ने कुरा अगाडि सारेकै छ। अहिले संशोधन भन्दा पनि पहिलो काम चाहिँ सीमा अवलोकन हो, त्यो सीमा अवलोकन नगरिकन पहिले नै संशोधन भन्ने कुरा चाहिँ यो एउटा अपरिपक्व कुरा बाहेक केही पनि होइन।
1: अब पूर्व प्रधानमन्त्रीज्यू, अहिले चाहिँ यो संघीयताको विषयलाई लिएर देशमा धेरै खालका चर्चा परिचर्चाहरू भएका छन् होइन, देश चाहिँ निकै ठुलो व्यवहार खेप्न बाध्य छ, संघीयताले चाहिँ आफ्नो मूल मर्म अनुसार काम गर्न सकेन, यसका अधिकार सम्पन्न बनाउनका निम्ति तत्त्व निकायलाई पनि सकिएन, त्यति बेलाका सरकारहरूले पनि यसलाई त्यति धेरै ध्यान दिएनन्, यो कन्ट्राडिक्सन त छन् त, कन्फ्लिक्ट त छन् त होइन, केन्द्रले नै पठाउनु पर्ने बजेट हरेक क्षेत्रमा
0: संघीय संरचनामा हाम्रो देश जाँदा कस्तो संरचनाका आधारमा जानु उपयुक्त हुन्थ्यो हुन्छ र हुनेछ भन्ने कुराको बारेमा चाहिँ गम्भीर बहस छलफलको जरुरत छ र त्यसलाई परिमार्जन परिष्कृत गर्नुपर्ने पनि आवश्यकता छ। अब त्यसको लागि पनि त संविधान संशोधनकै बाटोबाट हिँड्नुपर्ने हुन्छ। अहिले तपाईँले भने जस्तै अब कतिपय कुराहरूमा अहिलेको संहिताले एकदमै व्यवहार भयङ्कर ढङ्गले बढाएको र चाहिँ विकास खर्चलाई चाहिँ घटाएको त्यो अवस्था चाहिँ यथार्थ हो। त्यसो हुनाले हो यो कुरामा पनि संविधानको सीमा अवलोकन गरेर विधिपूर्वक अनि एउटा सहमतिपूर्वक अधिकतम सहमति बनाउने हिसाबले चाहिँ अगाडि जानु सबभन्दा राम्रो हुन्छ। अन्यथा अन्तर सङ्घर्ष र अन्तर सङ्घर्षको एउटा नयाँ श्रृङ्खला विकास हुने सम्भावना पनि उत्तिकै छ।
1: राज्यसभाको महाधिवेशन पनि लम्बियो नि त, 3 दिनका लागि थियो पूर्व प्रधानमन्त्रीज्यू होइन, त्यहाँ पनि रसाकसी छ नि त होइन, पदका लागि त जताततै पनि लोछाछोडी हुँदो रहेछ होइन, यो राजनैतिक संस्कृति नै हो, यो संस्कार हो
0: होइन, कसैको पनि महत्वाकांक्षाका आधारमा त्यसै गरी यो समाज अगाडि बढ्छ भन्ने कुरा हुँदै हुँदैन। महत्वाकांक्षा र यथार्थका बिचमा ठुलो ग्याप रहने गरेको छ विभिन्न पार्टीहरूमा, त्यही कुरो अब राजसभामा नदेखिने भन्ने कुरै छैन, त्यो झन् झन् ठड्कारो झन् गहिरो भएर देखिने सम्भावना चाहिँ म देखिरहेको छु।
1: तर आज नेकपाको अवस्था के छ, तपाईँले भन्नुभएको छ अब अहिलेको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबाट अब सम्भव छैन पार्टी हाँक्नलाई, तपाईँको धारणा के हो, अब कुन ढङ्गले चाहिँ अगाडि बढ्ने नेकपा, किनभने 15-16 घटक भयो,
0: अब पुनर्गठन रूपान्तरण र सुदृढीकरणको नयाँ दिशातर्फ अगाडि बढ्नुपर्छ। वैज्ञानिक समाजवादको लक्ष्य लिएर त्यो लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध भएर जानुको अहिले कुनै विकल्प छैन। हामीले देवे दाहिने लप्पन छप्पन गर्न थाल्यौँ भने कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउनुको निम्ति देशी विदेशी प्रतिक्रियावादीहरू जसरी लागिरहेका छन् उनीहरूलाई नै हित गर्ने काम हुन्छ। त्यसो हुनाले सबै नेता कार्यकर्ताहरूले चाहे नेकपाभित्र होस् चाहे नेकपा बाहिर होस् नेपालका सबै कम्युनिस्ट क्रान्तिकारीहरूले बिल्कुल नयाँ धरातलबाट आन्दोलनलाई सही कार्यदिशा नीति सिद्धान्तका आधारमा पुनर्गठन गर्ने पुनर्संरचना गर्ने र सुदृढीकरण गर्ने दिशातर्फ सबैले कदम चाल्न अत्यन्त जरुरी छ।
1: पुनर्गठन भनेको के हो, अब नेतृत्वबाट चाहिँ एउटा पुस्ताले विदा लिनुपर्छ, त्यसका लागि तपाईँ पनि तयार हुनुहुन्छ?
0: पुनर्गठन भनेको वैचारिक पुनर्गठन, राजनीतिक पुनर्गठन, सैद्धान्तिक पुनर्गठन, संगठनात्मक पुनर्गठन सबै हो। अब हिजोको नेतृत्वले जुन ढङ्गले नेतृत्व गर्दै आयो स्वाभाविक उसले उनीहरू आफ्नै असफल भएका छन्, त्यो असफलताका कारणहरूलाई ध्यानमा राखेर उहाँहरूले नैतिक रूपले जिम्मेदारी लिनु एकदम जरुरी छ। त्यो कुरा उहाँले महसुस गर्नुपर्छ र पार्टी पङ्क्तिको आम रूपमा एउटा भावनालाई पनि ध्यानमा राखेर नयाँ रक्त सञ्चार गरेर अगाडि बढ्नु कम्युनिस्ट आन्दोलनको सर्वथा
1: होइन। अब तपाईँले भनेको चाहिँ प्रचण्ड र माधव कुमार नेपालले पनि विदा लिनुपर्छ होइन, अब नेतृत्वमा उहाँहरूले सक्नु भएन बस्नु भएन, उहाँको त पहिलो पार्टी बनाउने उद्देश्य थियो नि त निर्वाचन त अगाडि त होइन, ठुलो पार्टी बनाउने रहर थियो नि त, रहरमै सीमित भयो नि त उहाँको
0: पार्टीभित्र। त्यसबारेमा पनि अब छलफल विचारहरू हुन्छन्, अब पार्टी कमिटीका बैठकहरू बस्दै पनि छन्, ती बैठकहरूले यी सबै कुराहरूलाई चाहिँ गम्भीरतापूर्वक लिएर पार्टीलाई कसरी क्रान्तिकारी दिशातर्फ, रूपान्तरणको दिशातर्फ, वैज्ञानिक समाजवादको दिशातर्फ अगाडि बढाउन सकिन्छ, कस्तो प्रावधान अपनाउँदा, कस्तो निर्णय गर्दा, कस्तो नेतृत्वको चाहिँ संरचना निर्माण गर्दा अगाडि बढ्न सकिन्छ भन्ने कुराहरू नै
1: होइन। अब तपाईँ विश्राम लिन तयार हुनुहुन्छ पूर्व प्रधानमन्त्रीज्यू? अब एउटा सीमा नाग्यो, अब चाहिँ नेपालको राजनीतिबाट हामीहरूले चाहिँ एउटा पुस्ताले चाहिँ अब विश्राम लिएर अब आन्तरिक पार्टीका चाहिँ अन्य क्रियाकलापहरू चलाउनका निम्ति युवा पुस्तालाई अर्थात् पुस्तान्तरण गर्ने कुरालाई चाहिँ जोड दिनुपर्छ भन्ने ढङ्गले चाहिँ तपाईँ सेक्रिफाइस गर्न सक्नुहुन्छ अब? होइन,
0: म त यो संगठनात्मक हिसाबले यही हुनुपर्छ, मै हुनुपर्छ भन्ने कुराको म कुनै पनि त्यो आकाङ्क्षा राख्दिनँ। तर एउटा सही वैचारिक राजनीतिकारी दिशा लिएर, क्रान्तिकारी वैचारिक राजनीतिकारी दिशा लिएर अगाडि बढ्ने कुरामा भने म चाहिँ एकदम दृढतापूर्वक त्यो कुरामै लाग्ने लागिरहेको छु, लाग्छु र लागिरहन्छु।
1: होइन, तर चाहिँ प्रचण्डजीले फेरि म पार्टीलाई पहिलो पार्टी बनाएर मात्रै बिदा लिन्छु भन्नुभएको छ नि त?
0: होइन, पार्टी त अब पुनर्गठन गरेर लाने कुराहरूमा विभिन्न साथीहरूलाई योग्यतम साथीहरूलाई परिचालन गरेर जान सक्ने अनेकन सम्भावनाहरू छन्। ती सम्भावनाहरूसँगै प्रयोग गरेर जान सकिन्छ। अब मैले आफूले कुरा दिने कुरा चाहिँ आफ्नो ठाउँमा छैन।
1: अब आज तपाईँ देश र विदेशको सबै कुराहरूलाई नजिकबाट हेर्नु भएको छ, हामी कूटनीतिक हिसाबले, सामरिक हिसाबले आज नेपाल कुन स्थानमा छ?
0: अब अहिले देश चाहिँ नै यो सङ्क्रमणको अवस्थामा देख्छु मैले, यो नयाँ शक्ति जो आएको छ दुई तिहाई बहुमतको लिएर, तर अलि बढ्ता मात्रामा दम्भ घमण्ड आदि बढिरहेको, अब मुलुकमा अलि तानाशाही प्रवृत्तिहरू पनि बढिरहेको, जनतामाथि दमनहरू बढिरहेको, अब संविधान आदि इत्यादि प्रतिको एउटा अपमान पनि देखा परेको, संसदमाथि नै अपमान पनि देखा परेको, यस्ता यस्ता कुराहरू छन् र मुलुकको यो राज्य संरचनाका तिनवटा अङ्गहरू बिचमा नै अन्तर सङ्घर्षहरू, असन्तुष्टिहरू बढ्दै गएको देख्छु मैले। त्यसले गर्दाखेरि कुनै आउने भविष्यमा आउने यो आँधीको सङ्केत हो कि भन्ने चाहिँ नै मानिसहरूले अब अनुमान गर्न थालेका छन्।
1: भनेपछि अहिलेको सरकारले, अहिलेको पार्टीले जनताको जुन विश्वास लिएर अगाडि आएको छ, यसले देशलाई ट्र्याकमा लैजान सक्दैन? यसका सिम्टमहरू, यसका बाछिटाहरू, मर्निङ सो अफ द डे यो देखिएको छैन आज?
0: होइन, यो सरकारले देशलाई ट्र्याकमा लगोस् भन्ने त मेरो पनि चाहना छ। सरकारले कमसे कम पनि भूमि सुधार गर्न सकोस्, कृषि क्रान्ति गर्न सकोस्, राष्ट्रलाई औद्योगिकरणको दिशातर्फ लान सकोस्, अब 62-63 क्रान्तिमा अगाडि सारेका तिन खण्डे नीति भने अनुसार चाहिँ गर्न सकोस्। अहिले उनीहरूले संवैधानिक समाजवाद भनेका छन्, त्यो के चिज हो, त्यो संवैधानिक समाजवाद भनेको कुन चरीको नाम हो, अब त्यसको व्याख्या विश्लेषण अहिलेसम्म सुनिएको छैन, त्यसको सही व्याख्या के हो, होइन, त्यो पनि अगाडि सारियोस् र मुलुकलाई यसरी राष्ट्रिय औद्योगिकरणको दिशामा लानुको साथसाथै र हाम्रो चाहिँ शिक्षा, स्वास्थ्य, संस्कृतिमा चाहिँ व्यापक रूपान्तरण गर्ने, एउटा देशभक्तिको भावना विकास गर्ने, समाजवादी भावना विकास गर्ने, नैतिक भावना विकास गर्ने र विधि सम्मत ढङ्गले समाजलाई अगाडि बढाउने र कानुनी राज्यको चाहिँ एउटा स्वस्थ रूपले आदर्श स्थापना गर्ने, त्यो दिशातर्फ जानुपर्ने अहिलेको आवश्यकता हो। अब सरकारको र सत्तारूढ दलको क्षमताले कति भ्याउँछ त्यो कुरा, त्यो चाहिँ हामीले हेर्नुपर्छ।
1: तर अहिलेको अवस्थामा चाहिँ सबैभन्दा ठुलो महारोग भनेको देशमा सुशासन रहेछ, यो सुशासन अलिकति खलबलिएको रहेछ, कर्मचारीहरूले भनेको समयमा काम नगरिदिने, अल्छी गर्ने, मन्त्रीहरूले चाहिँ प्रधानमन्त्रीको लेभलबाट नीतिगत रूपमा भ्रष्टाचारमा मुछिने, भ्रष्टाचारमा चाहिँ बढी यसलाई चाहिँ प्रशय दिने, मुलुक कता जाँदैछ, के हुँदैछ, देशको अर्थतन्त्र कस्तो हुँदैछ भन्नेतर्फ चाहिँ त्यति धेरै ध्यान नदिने, आजको यो कारणले गर्दाखेरि देश ब्ल्याकलिस्टेड तर्फ अगाडि बढिरहेको एउटा परिस्थिति छ। यो कुराबाट चाहिँ अहिलेको यो सरकारले, अहिलेको यो बालेन नेतृत्वको सरकारले चाहिँ यसबाट मुक्त दिलाउनका निम्ति, राष्ट्रलाई चाहिँ समृद्धतातर्फ चाहिँ अगाडि बढाउनका निम्ति जुन ढङ्गका कामहरू गरिरहेको छ, अबका 5 वर्षभित्र केही नेपाली जनताले राहत महसुस गर्न सक्छन्, वा चाहिँ यो हिजो पनि दुई तिहाई नजिक पुगेका पनि थिए डलरले, तिनीहरूले नि काम गर्न सकेनन्, यहाँ चाहिँ कुनै एउटा अर्को अदृश्य शक्तिले चाहिँ निर्माण गरिदिन्छ र उसको स्वार्थ पुरा भइसके पछाडि सबै भताभुङ्ग हुन्छ भन्ने भाष्य नै हो आज पनि जाँदा जाँदै।
0: अब अहिले यो सरकार एउटा विधिपूर्वक चलेको पनि देखिँदैन अनि आफ्नै खुट्टामा हिँडिरहेको हो कि होइन यसैमा पनि शङ्का देखिन्छ। नीति निर्माण कहाँबाट कसरी हुन्छन् त्यो कुराको बारेमा पनि मानिसहरू शङ्का गरिरहेका छन्। सय बुदा भनिएको छ, त्यो सय बुदा कसले लेखेर दिएको हो त्यो पनि थाहा छैन। कुनै त्यस्तो खालको चाहिँ केही संरचना बनाएर निर्माण गरिएको हो भने त्यो संरचनाको बारेमा पब्लिकलाई केही पनि थाहा छैन। अब नीति कार्यक्रम आयो सरकारको, त्यो नीति कार्यक्रममा आमूल परिवर्तन गर्ने, सामाजिक आर्थिक रूपान्तरण गर्ने, यो देशका श्रमिक जनताको हित गर्ने कुराहरू त्यसमा केही पनि मैले देखिनँ। अब त्यसै गरेर चाहिँ अब सरकारको बजेट आयो, त्यो बजेटले पनि यो देशका भूमिहीन गरिब किसानहरू होइन निम्न मध्यम किसानहरू अनि श्रमिक जनताहरू तल्लो वर्गका जनताहरूको हितमा बजेटमा कुनै त्यस्तो ठोस नीति आएको कार्यक्रम आएको मैले देखिनँ। त्यसो हुनाले अहिले जे कुराहरू गरिँदैछ नि सतहमा र त्यो प्रकारको परिणाम आउला भन्ने मलाई लाग्दैन। यही कुरा गर्न नसकेको हुनाले हिजो 8 वर्ष अगाडि वामपन्थीहरूकै झन्डै झन्डै 2/3 बहुमतको सरकार थियो। त्यो सरकारको जे नियत भयो 8 वर्ष बिचमा, अब यो सरकारले अहिलेकै कुराहरूको आधारमा अगाडि बढ्यो भने त्योभन्दा फरक नियत होला जस्तो मलाई चाहिँ लागिरहेको छ।
1: प्रधानमन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: पूर्व प्रधानमन्त्री झलकनाथ खनाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
2: आईएमई गरौं।
3: यो हो नेपाली रेडियो
4: नेटवर्क। हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: डिसोम फाइबर नेट।
7: यतिखेर हाम्रो बेसमा राष्ट्रिय मानवाधिकार आयोगका आयुक्त मिहिर ठाकुर हुनुहुन्छ। ठाकुरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: नमस्कार
7: मिहिर सर, अब
8: सहभागी गराउनु भएकोमा धन्यवाद।
7: देशभरका धेरै नेपालीहरू र विश्वमा पनि डिजिटल प्लेटफर्म मार्फत पनि धेरै नेपालीहरूले सुनिरहनु भएको छ यो कार्यक्रम, होइन? राष्ट्रिय मानवाधिकार आयोगले भाद्र 23 र 24 घटनालाई लिएर मिहिन ढंगले सूक्ष्म रूपले अनुसन्धान गरेर जुन किसिमको प्रतिवेदन बुझाएको छ त्यसको कार्यान्वयनमा त ढिलाइ भइरहेको छ नि त, सरकारले ढिलाइ गरिरहेको छ नि त मिहिरजी।
8: हजुर,
7: भाद्र 23 र 24 विद्रोहको जुन प्रतिवेदन तपाईँहरूले सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरेर बुझाउनु भयो सरकारलाई, होइन, त्यसको कार्यान्वयन त हुन सकेका छैन अहिलेसम्म।
8: ल, राम्रो प्रश्नबाट उठान गर्नुभयो। सर्वप्रथम यहाँलाई धन्यवाद, यहाँको रेडियो नेटवर्कलाई र मेरा कुरा सुनिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई मेरो नमस्कार। हामीले जेएनजी आन्दोलन जुन भद्र 23 र 24 गते भयो र त्यसमा जुन व्यापक जनधनको क्षति भयो, शक्तिको दुरुपयोग भयो र त्यसमा जिम्मेवार को थिए, कसको मानव अधिकार कसले हनन गर्यो, कस्तो मानव अधिकार हनन भयो आदि विषयमा हामीले विस्तृत रूपमा निर्णय गऱ्यौँ र त्यो निर्णय गरेर 2083 साल जेठ 12 गते हामीले निर्णय गरेका थियौँ। जेठ 12 गते र जेठ 12 गते यही जेठ 12 गते निर्णय गरेर हामीले सरकारलाई, नेपाल सरकारको प्रधानमन्त्री कार्यालयलाई
7: प्रतिवेदन पेश गर्नु
8: 13 गते हामीले सरकारलाई पठायौँ है। र त्यो पठाउँदाखेरि सही सब सिफारिसहरू थुप्रै छन्, अब त्यो सिफारिसहरू करिब करिब सबै कुरो मिडिया मार्फत होइन समाचारहरू पत्रिकाहरूमा सबै निक्लिसकेका छन्। अहिले यहाँको जुन प्रश्न आयो ढिलाइ भइरहेछ, कुरो के हो भने राष्ट्रिय मानव अधिकार आयोग
7: अनि यो प्रतिवेदन त कार्यान्वयन गर्नुपर्छ नि त, होइन? यो त सरकारलाई चुनौती हुन्छ नि त अन्तर्राष्ट्रिय रूपमा।
8: भन्दैछु, त्यो ऐनले चाहिँ के भन्छ भने आयोगका सिफारिसहरू सरकारले 3 महिनाभित्र कार्यान्वयन गर्नुपर्छ, गरिसक्नुपर्छ। 3 मन्थ्स डेडलाइन हुन्छ। हामीले पनि निर्णय गर्दाखेरि त्यही कुरो उल्लेख गरेका छौँ। आज चाहिँ अहिले 1 महिना लगभग भएको छ त्यहाँ गएको, अरू पनि 2 महिना बाँकी नै छ। अब यो 3 महिनाको अवधि किन कानुनले दिएको छ भने कि कुनै सिफारिसहरू सरकारलाई कार्यान्वयन गर्न, एक्जिक्युट गर्न या अरू कसैलाई, सरकारलाई मात्रै होइन अरू जुनसुकै निकाय जुनसुकै व्यक्तिलाई हामी त्यसरी निर्णय गरेर सिफारिस गर्छौँ कार्यान्वयनको लागि, त्यसबाट प्रभावित हुने व्यक्तिहरूले हामीलाई त्यो निर्णय चाहिँ पुनर्विचार गरियोस्, पुनरावलोकन गरिदिनुहोस् भनेर पनि आउने एउटा टाइम दिनु हुन्छ। त त्यस कारण 3 महिना दिन्छ नि, यो जेठदेखि असाढ भयो, असाढबाट साउन भदौ, भदौ 12 गतेसम्म अहिले सरकार समक्ष हाम्रो त्यो समय सीमा छ। त्यो समय सीमाभित्र भएन भने मात्रै होइन हामीले अनि फेरि सरकारलाई सोध्न सक्छौँ किन भयो, किन गर्नु भएन, किन के कारणले अड्कियो, यी कुराहरू आउँछन्।
7: होइन मिहिर ठाकुरजी, एउटा कुरा के बताइदिनुहोस् भने मानव अधिकार आयोगको यो एउटा संवैधानिक अङ्ग हो, होइन? यो मुलुकको, यो देशको, जुन ढङ्गले यो आयोगको प्रतिवेदन आयो, यो पनि त पूर्वाग्रही ढङ्गले प्रतिवेदन आयो भनिएको छ नि त, होइन? त्यसमा पनि धेरै कुराहरू चाहिँ ल्याप्सेस छन् नि त त्यो प्रतिवेदनमा।
8: दुःखद कुरा छ, हेर्नुहोस्, हामी चाहिँ व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म चाहिँ आजसम्म म न्यायाधीश भएर काम गरेको मान्छे पनि हुँ, त मेरो अहिले आयोगको नेतृत्व जो हुनुहुन्छ अध्यक्षज्यू त बहादुर मगरज्यू उहाँ लामो समय न्याय सेवामा बस्नुभयो, सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीश भएर रिटायर हुनुभयो। त्यस कारण के छ भने हामीले अरू पनि जो आयोगमा हुनुहुन्छ मेरा कलिग्सहरू साथीहरू होइन सबै हामी स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रतिबद्ध छौँ। कसैको दबाबमा कसैको प्रभावमा न त विगतमा काम गरियो न आज गरिँदैछ। त्यस कारण अब कसैले हामी पूर्वाग्रही भयौँ हामीले चाहिँ निष्पक्षता मेन्टेन गरेनौँ भनेर आरोप लाउनुहुन्छ भने अब हाम्रो निर्णयहरू सिफारिसहरू आफै बोल्छ, त्यो चाहिँ स्पिकिङ अर्डरै हो, सबै तर्क कारण हामीले खोलेकै छौँ प्रमाणहरू। अब आरोप लगाउनेलाई त मैले के भनौँ, तर आम जनसमुदायलाई के आश्वस्त पार्न चाहन्छु भने हामीले बडो गहन रूपमा बडो मसिनो तरिकाले होइन निर्णय गऱ्यौँ। र एउटा कुरो के भन्न चाहन्छु भने कि जुन कुरो फैसलामा हाम्रो सिफारिसमा निर्णयमा सबै कुरो त लेखेर सम्भव छैन, अब त्यो त विद्वानहरूले कानुनविदहरूले मानव अधिकार कर्मीहरूले सञ्चारकर्मीहरूले पत्रकार मित्रहरूले उहाँहरूले चाहिँ विश्लेषण एनालाइसिस गर्ने हो। तर एउटा कुरो म के निवेदन गर्न चाहन्छु भने कि हामी कहाँ नेपालमा राजनीतिक द्वन्द्वहरू धेरै भए धेरै अहिले नै हामी 2046 सालदेखि लिएर 2082 सालसम्म लाइन लिने हो भने होइन कति आन्दोलनहरू जनआन्दोलन भनौँ जनविद्रोह सशस्त्र विद्रोह जेएनजी विद्रोह अब यो विद्रोह भनेको किन हुँदो रहेछ भने यसका चाहिँ अलिकति हामीले कारणहरू त त्यहाँ लेख्यौँ है। तर यसको कारण के छ भने जब द्वन्द्व किन हुन्छ जब कसैको मानव अधिकारमाथि कसैले राज्य पक्षले वा कसैले हस्तक्षेप गर्छ अनि द्वन्द्व सृजना हुन्छ र द्वन्द्वको टाइमली व्यवस्थापन गर्न सकेन भने त्यो के हुन्छ भने बडो त्यो बडो जटिल बन्दो रहेछ। र हामी कहाँ यो द्वन्द्व हुनासाथ मानव अधिकार कसैको न कसैको हनन हुन्छ हुन्छ, चाहे त्यो जीवनको विषय होस् चाहे स्वतन्त्रताको कुरा होस् मर्यादाका कुरा होस् त्यो कुराहरू प्रभावित हुन्छ।
7: होइन विश्वमा धेरै घटनाहरू देखिएका छन् अहिले होइन विभिन्न युद्धहरूमा चाहिँ होइन अब अवध बालबालिकाहरू मारिएका छन् महिलाहरू मारिएका छन् होइन युद्धमा चाहिँ चपेटामा परेका छन् त्यसका बारेमा कसैले पनि बोल्ने एउटा त्याग ल्यागत राखिरहेको एउटा अवस्था छैन होइन समस्याहरू त धेरै छन् हेर्नुहोस् मिहिरजी। तर एउटा कुरा चाहिँ जनतालाई के बताइदिनुहोस् भने मानवाधिकार आयोगले जुन किसिमको प्रतिवेदन बुझायो यो प्रतिवेदन कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा त्यहाँ डामिएका व्यक्तिहरूका हकमा होइन अन्य हिसाबले चाहिँ यो कतिको स्ट्रङ हुन्छ यो प्रतिवेदन चाहिँ यसका असरहरू के हुन सक्छन् यदि कार्यान्वयन भएन भने बताइदिनुस् त।
8: अब एउटा कुरो त प्रश्न भनौँ यहाँहरूलाई कि यसपालि आयोगको जुन निर्णय छ नि यो जेएनजी विद्रोहको विषयमा जेएनजी आन्दोलनमा जुन भयो त्यसमा आयोगले पहिलो पटक मुद्दा चलाउनको लागि अमुक अमुक अमुक पदाधिकारीहरूलाई होइन मुद्दा चलाउन होइन मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा मुद्दा चलाउन नेपाल सरकारलाई सिफारिस गरेको यो पहिलो घटना पहिलो। अब यो मानव अधिकार उल्लङ्घनकर्तालाई के सजाय गर्ने होइन मानव अधिकार उल्लङ्घनकर्तालाई होइन के सजाय गर्ने भन्ने बारेमा अहिलेसम्म हामीले कानुन बनाइसकेका छैनौँ। अब त्यसका लागि यसपालि हामीले सरकारलाई के भनेका छौँ भने कि मानव अधिकार उल्लङ्घनकर्तालाई यो सजाय दिनुपर्छ यस्तो यस्तो सजाय दिनुपर्छ भनेर सिफारिस गरेका छौँ र त्यो कानुन नबनुन्जेलसम्म है यसलाई हामीले सिफारिस गरेको जुन छ नि होइन मानव अधिकार उल्लङ्घनकर्तालाई यस किसिमको सजाय दिनको लागि पनि हामीले सिफारिस गरेका छौँ र सम्भव भयो भने पश्चातदर्शी असरको पनि कानुन बनाउन चाहिँ हामीले सरकारलाई सिफारिस गरेका छौँ किनभने सर्वोच्च अदालतले धेरै अगाडि नै मानव अधिकार उल्लङ्घनका सवालमा पश्चातदर्शी कानुन बनाउन सकिन्छ होइन भनेर चाहिँ निर्णय गरेको छ नेपाल सरकारलाई सिफारिस पनि गरेको छ त्यसलाई पनि टेक्यौँ र अरू देशका पनि अनुभवहरूलाई हेरेर हामीले के निष्कर्ष निकाल्यौँ भने कि मानव अधिकार उल्लङ्घन भइराख्ने तर त्यो उल्लङ्घनकर्तालाई सजाय दिने कानुन हामीसँग नहुने यो कस्तो विडम्बना हो। द्वन्द्वहरू यति हुने हामी कहाँ राजनीतिक प्रकृतिका द्वन्द्वहरू होइन पटक पटक भइराख्ने अब त्यसलाई फौजदारी न्याय अहिले नै हामी कहाँ भनौँ न सशस्त्र द्वन्द्वकालका त्यो टिआरसी होइन त्यो जुन छ सशस्त्र द्वन्द्वकालीन विषयहरू जसलाई हामी ट्रान्जिसनल जस्टिस भन्छौँ त्यो अहिले पनि हजारौँको संख्यामा पेन्डिङ छ. किन कस्तो सजाय दिने भन्ने बारेमै हामी अल्मलिया छौँ कि प्रष्ट कानुन नभएर त्यो सेटल हुन सकिरहेको छैन. त्यस कारण यसपालि हामीले स्ट्रङली सरकारलाई के भनेका छौँ भने कि कानुन बनाउनुहोस्, मानव अधिकार उल्लङ्घनकर्तालाई कुन अदालतमा मुद्दा चलाउने, त्यसलाई सजाय कस्ता कस्ता खालका सजायहरू दिने विषयहरूमा हामीले
7: होइन त्यहाँ पनि त कन्ट्राडिक्सन छ नि त मिरजी. त्यहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फौजदारी अभियोग अनुसार मुद्दा चलाएर अनुसन्धान गर्न भनियो होइन. राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सात आठ जना भन्दा बढी सांसदहरूलाई चाहिँ सूक्ष्म अनुसन्धान गर्न भनेर चाहिँ सिफारिस गरियो. तर प्रधानमन्त्री बालेन्द्र शाह जो चाहिँ सामाजिक सञ्जालमा निकै सक्रिय भएर चाहिँ भिड उस्काउनतर्फ लाग्नु भएको थियो उहाँलाई चाहिँ क्लिन चिट दियो, नेपाली सेनाको भूमिकालाई पनि क्लिन चिट दियो भनेर त आरोप खेपिरहनु परेको छ नि तपाईँहरूले.
8: अब ठिक छ, यो आरोपको जुन छ नि अब स्वाभाविक छ होइन. त्यस बेला होइन जो थिए उहाँ मेयर हुनुहुन्थ्यो, अहिले प्रधानमन्त्री हुनुहुन्छ है. अब स्वाभाविक रूपमा प्रश्नहरू होइन आए कि किन चाहिँ उहाँलाई चाहिँ दोषारोपण गरिएन. कि हामीले कसैलाई पनि जुन गराएको छौँ नि आरोप, आरोपित जुन गराएको छौँ नि सबुत प्रमाणको आधारमा है, र सबुत प्रमाण पनि ठोस सबुत प्रमाणको आधारमा, पर्याप्त सबुत प्रमाणको आधारमा. र हाम्रो अनुसन्धान जुन टिम थियो होइन छजनाको, जसमा हाम्रो माननीय लिली थापाले नेतृत्व गर्नुभएको थियो, त्यो टिमले धेरै मेहनत गरेर धेरै समय लगाएर चाहिँ उहाँहरूले अध्ययन गर्नुभएको छ र धेरै प्रमाणहरू सङ्कलन गर्नुभयो. ती प्रमाणहरूका आधारमा हामीले कसैलाई आरोपित गऱ्यौँ, कसैलाई आरोपित गरेनौँ, र जसलाई हामीले आरोपित गर्न सकेनौँ त्यसलाई नेपाल सरकारलाई नै सिफारिस गर्यौँ कि यो यो व्यक्तिलाई चाहिँ होइन हामीले हाम्रो अनुसन्धानको दायरामा बाट चाहिँ केही प्रस्तुत हुन सकेन, नेपाल सरकारले नै छानबिन गरिदिनु पर्यो अनुसन्धान गरेर दोषी के हो कसो हो पत्ता लगाउने भनेर. अब अर्को कुरा आयो नेपाली सेनाको विषयमा. नेपाली सेनाको पनि हामी प्रश्न गर्न चाहन्छौँ, नेपाली सेनाको पनि हामीले बयानहरू होइन, हुन त हाम्रो अनुसन्धान टिमलाई सेनाले तत्कालले दिएन बयानहरू, तर प्रतिवेदन बुझाइसकेपछि नेपाली सेनाको पनि प्रधान सेनापतिदेखि लिएर अरू सम्बन्धित होइन उच्च पदाधिकारीहरूले हामीलाई लिखित बयान पठाउनु भयो. र त्यो बयानमा त्यो बयानको समग्रतालाई हेर्ने हो भने होइन उहाँहरूको जुन धारणा हामीले त्यहाँ जुन छ अन रेकर्ड छ त्यो आधारमा केहीलाई हामीले दोषी ठहरायौँ होइन. दोषी पनि यस हिसाबले ठहराएका छौँ कि जस्तो राष्ट्रपति भवन भयो, सिंहदरबार जुन छ त्यसको सुरक्षा जुन खटिने हुनुहुन्थ्यो त्यहाँको सेनाका चाहिँ प्रमुख कमान्डर, उहाँलाई चाहिँ हामीले किनभने आफ्नो जिम्मेवारी होइन त्यो पुरा नगरेको विषयमा चाहिँ कानुन बमोजिम गर्नुपर्छ कि भनेर सरकारले गरिरहेको छ. तर समग्रमा भन्ने हो भने जसरी यहाँहरूले मान्छेले भन्छन् कि जसरी अरूलाई हामीले आरोपित गरेका छौँ मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा, त्यसै अनुसार चाहिँ अहिले यहाँले जुन भनेका नामहरू छन् त्यसमा उहाँहरूको विरुद्धमा चाहिँ त्यस्तो खालको प्रमाणहरू हाम्रो अनुसन्धानको प्रतिवेदनमा देखिएको छैन. त्यस कारण उहाँहरूले हामीले उहाँहरूलाई चाहिँ त्यसरी आरोपित गर्न सकेनौँ.
7: कश्मीरजी यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार.
8: धेरै धेरै धन्यवाद
7: यहाँलाई
8: पनि, नमस्कार.
7: उहाँ निर्वाचन राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मिहिर ठाकुर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो नेपाली रेडियो नेटवर्क
3: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: डिश होम फाइबर नेट
6: यतिकै हाम्रो बेसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौला जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ महेश जी।
7: हजुर हजुर, नमस्कार।
6: के छ यहाँको अवस्था, स्वास्थ्य अवस्था ठिक छ अहिले, आराम हुनुहुन्छ?
7: हजुर ठिक छु सर, म एकदम राम्रो छु सर।
6: पार्टीको कस्तो छ अवस्था, ठिक छ नि होइन?
7: पार्टीको अवस्था ठिक छ, नियमित कामहरू चलिरहेको।
6: शल्यक्रिया गर्ने तयारी थियो तर अहिले सिटामोलले काम गरिरहेछ, केही समयलाई चाहिँ पेनकिलरले पनि काम गरिरहेछ होइन एमालेलाई अहिले?
7: होइन, तपाईँले कुन प्रसङ्गबाट सिटामोल र पेनकिलरतिर लाग्नुभयो?
6: होइन, अब पार्टीको चाहिँ नेतृत्व परिवर्तनका लागि भनेर चाहिँ व्यापक रूपमा सचिवालयमा आवाज उठिसके पछाडि अहिले अब एउटा समिति गठन भएर जुन त्यो सबै सुझावहरू सङ्कलन गर्नका निम्ति त्यस दौडामा थियो एउटा टोली होइन, त्यसै टोली मध्येका एकजनालाई त प्रहरीले हिरासतमा लग्या छ, विष्णु पौडेलजी तपाईँको पार्टीका उपाध्यक्षलाई, अन्यहरूले चाहिँ सूचना सङ्कलन गर्दै गर्नु होला। उपाध्यक्ष नै हुनुहुन्न नि त अहिले, त उपाध्यक्ष त प्रहरीको नियन्त्रणमा हुनुहुन्छ।
7: यस्तो छ, तपाईँले अहिले दुईवटा प्रसङ्ग जोड्नुभयो, एउटा उपाध्यक्षको प्रहरी नियन्त्रणसँग सम्बन्धित विषय र पार्टीको आन्तरिक समीक्षा सङ्गठनसँग सम्बन्धित विषय।
6: पार्टीको गरौँला, केही समयपछि पनि गरौँला, किनभने अब त्यो सुझाव सङ्कलन हुँदैछ होइन, अब उपाध्यक्ष नै प्रहरी नियन्त्रणमा भइसके पछाडि त पार्टीलाई त निकै ठुलो गाह्रो भयो नि त, समस्या पऱ्यो नि त। अब
7: यसमा यस्तो छ, पहिलो कुरा त तपाईँले जे प्रसङ्ग जोड्नुभयो, सरकारले बदनियत राखेर पूर्वाग्रह र प्रतिशोध राखेर आफूभन्दा फरक मतधारका राजनीतिक शक्ति वा नेताहरूमाथि नियोजित र प्रायोजित ढङ्गका जे धरपकडको श्रृङ्खलाहरू वा बहाना प्रारम्भ गरेको छ, यो असाध्यै निन्दनीय छ। तर यसो भन्दै गर्दा म के भन्न चाहन्छु भने कानुनी रूपमा उठेका प्रश्नहरू यसलाई न्यायिक प्रक्रियाबाट निष्कर्षमा पुर्याउने सन्दर्भ, अनुशासनको प्रक्रियामा राज्यलाई सहयोग गर्ने सन्दर्भ, यो पाटोमा नेकपा एमाले एकदम दुई हात उठाएर साथ सहयोग गर्छ। त्यो आज मात्रै होइन, हिजो सरकारमा होस् वा सरकार बाहिर होस्, हामीले त्यो खालको त्यो राज्यलाई आवश्यक पर्दा सहयोग गरेर कानुनी जवाफदेताको तहमा उभिनु पर्छ भन्ने परिस्थिति रहन त्यो गर्दै आएको हो, अहिले पनि हामी त्यो गर्छौँ। जहाँसम्म अहिले विष्णु पौडेलको गिरफ्तारीको प्रसङ्ग छ, उहाँ एउटा पार्टीको कार्यक्रममा हुनुहुन्थ्यो, एउटा जिम्मेवार त्यही पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, जिम्मेवार भूमिकामा रहनुभएको हो, पटक पटक एउटा राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्नुभएको, सेवा गर्नुभएको व्यक्तित्व हो,
6: त्यही भएर त पर्नुभयो नि त,
7: उहाँलाई लामो समय लडेको एउटा व्यक्तित्व हो। उहाँका विषयमा प्रश्नहरू उठ्न पाउँछ कि पाउँदैन भन्दा पाउँछ, तर त्यो प्रश्न अन्तिममा पनि अनुसन्धानको प्रक्रिया टुङ्गेर त्यसको अभियोजनको प्रक्रियामा प्रवेश गरेपछि समाउनु पर्ने, नियन्त्रणमा लिनुपर्ने परिस्थिति हुँदाखेरि जरुरी पक्कपुरी जारी गर्न पर्ने परिस्थितिहरू त्यस्तो कहीँ रह्यो भने त्यो एउटा हो कि कुनै पनि कानुनी प्रक्रियाहरू पुरा नगरिकन एकाएक अनुमानित र आशंकित ढङ्गबाट कुनै वस्तुगत तथ्य परक प्रमाण र तथ्यहरूको उपलब्धता बिना नै गैरकालीन ढङ्गबाट जसरी रातारात नियन्त्रणमा लिने कुरा गरियो, कुनै चाहिँ अनुसन्धानको प्रक्रिया सकेर होइन, नियन्त्रण गर्ने अनि एउटा राज्य आतङ्कको बाटो मान्छेहरूलाई त्रसित र आतङ्कित बनाउने अनि अनुसन्धानको प्रक्रिया भनेर लैजाने जे अवलम्बन श्रृङ्खला अवलम्बन गर्न यो सरकारबाट खोजिएको छ, खोजिँदै छ, यो कुरा चाहिँ हामीले बिल्कुल यो निन्दनीय छ, यो विधिक छ, यस्तो काम सरकारले गर्न पाउँदैन भन्ने कुरा चाहिँ हामीले प्रष्ट
6: होइन, तपाईँले त भन्नुभएको छ तर होइन, उपाध्यक्षज्यूको त धेरै ठाउँमा सियर पनि देखियो, टोबाकोमा चाहिँ करिब 30 करोडको सियर पनि देखिएको छ, त्यसपछि उहाँको 35 बिघा जमिन पनि उता देखिएको छ, हिजो सुकुम्बासी नेता अहिले त भैँसी पार्टीमा राम्रै भएन, घर जग्गाको कारोबारको विषय पनि आएको छ होइन, सम्पत्ति शुद्धिकरणमा हुँदैछ नि त होइन, छानबिन अनुसन्धान
7: होइन, म एकदमै रोक्न चाहन्छु। यो बिचमा के छ भने मिडियाका साथीहरूले पनि एकदमै सत्य हो होइन, भोलि तपाईँले अहिले भन्दै हुनुहुन्छ जे प्रश्न
6: आरोप त हो नि त, आएका आरोपहरूलाई त हामीले त भन्न पाइयो नि त,
7: यो भोलि प्रमाणित हुँदाखेरि यो प्रमाणित भए सोच बमोजिम कानुन बमोजिम हुन्छ, गर्नुपर्छ, यसमा काहीँ कतै कुनै प्रश्न रहेन, कुनै प्रति प्रश्न पनि रहेन। तर जहाँसम्म तपाईँले अहिले अनुमानित कुरा गर्दै हुनुहुन्छ नि,
6: अनुमानित होइन, लागेका आरोपको कुरा गर्दैछु मैले, विशेष अदालतले लागेको आरोपका विषयहरू जोड्दैछु
7: मैले तपाईँलाई, तपाईँलाई मैले आरोप लगाइदिउँ त, मैले तपाईँलाई मैले चाहिँ जनताका बिचमा म लोकप्रिय हुन म तपाईँलाई जेसुकै आरोप लगाइदिउँ त भन्दा मिल्दैन,
6: त्यो त मिल्दैन, जेसुकै आरोप त भोलि प्रमाणित हुनुपर्छ हैन।
7: कल्पना गर्नु ठिक छ, तपाईँले भनेको जस्तो मैले भन्न खोजेको, तपाईँले भनेको जस्तो आरोप प्रमाणित भएमा कानुन बमोजिम कारवाही गर्नुपर्छ, त्यसमा एमालेको कुनै त्यसमा चाहिँ मैले भनेकै कुनै रोक अवरोध कहीँ केही रहँदैन, ढुक्क हुनुहोस्। तर जहाँसम्म होइन, मान्छेले कति मेहनत गरेर दुःख गरेर कमायो होला, राज्यलाई ट्याक्स तिर्यो होला, तिर्नु होला सम्बन्धित कुरा होला नि, कयौँ मान्छेले दुःख गरेर सम्पत्ति कमाएको छ अनि फलाना नेताको चाहिँ यसमा उसको सम्पत्ति लुकाएर उसको नाममा राखेको भनेर तपाईँले भनिदिन थाल्नुभयो भने अब त्यसको श्रृङ्खलाले हामीलाई कहाँ प्रवेश गराउँछ? भोलि प्रमाणित भएन भने मान्नुहोस् अब त्यो सम्बन्धी तपाईँले चर्चामा ल्याइरहेका कम्पनी होला, चर्चामा ल्याइरहेका फर्म होला,
6: होइन विष्णु पौडेलको लगानी रहेको कृषि फर्ममा त सम्पत्ति शुद्धिकरणको छापा पनि त मार्यो नि त सम्पत्ति शुद्धिकरणले, होइन छापा पनि भयो।
7: भोलि मैले भन्दैछु प्रमाणित हुँदाखेरि अहिले प्रश्न उठेपछि छापा मारियो, यो सबै कुरा हो। तर जसरी अहिले यो त कसो नि मिडियाबाटै कानुनबाट अदालती प्रक्रियाबाट प्रमाणित हुनुभन्दा पहिला मिडियाहरूबाटै प्रमाणित गरिदिने, दोषी देखाइदिने, अपराध करार गरिदिने प्रवृत्तिहरूले पनि यसले कस्तो हुन्छ भने एउटा न्यायिक अनुसन्धानको, स्वच्छ अनुसन्धानको प्रक्रियालाई पनि प्रभाव पार्न सक्छ। यो पाटोबाट नै हेर्नुपर्छ। तर यति भन्न चाहन्छु, उठेका प्रश्नहरूको बारेमा अब यो अदालती प्रक्रियाबाट गयो, त्यहाँ अब कानुन लडाइँको प्रवेश चरणमा प्रवेश गरिसकेका छ, त्यही ठाउँबाट यसको निरूपण हुन्छ। हामी के विश्वास गर्न चाहन्छौँ भने अदालती प्रक्रिया र अदालतले गरे न्याय निरूपणलाई पनि निष्पक्ष, स्वच्छ र तटस्थ र सरकारी संयन्त्रको प्रभाव र त्रास र आशमा कम्तीमा पनि न्यायले पर्नु हुँदैन भन्ने कुरा, पर्दैन भन्ने कुरामा हामी विश्वास गरेर एकदम असल चाहिँ
6: हामी त अनुसन्धानमा सहयोग गर्छौँ भन्नुको साटो नेकपा एमाले एउटा निर्णय गर्यो, हामी सशक्त प्रतिवाद गर्छौँ यसको, होइन?
7: सुन्नुहोस्, तपाईँलाई के लाग्छ, हामीले अनुसन्धानमा सहयोग कम्प्लिटली, तपाईँले दुईपल्ट सुन्नुहोस्, हामी न्यायिक प्रक्रियाहरूमा, अनुसन्धानको प्रक्रियाहरूमा, हामी माथि लागेका कानुनी काहीँ प्रश्नहरूमा त्यसको हामी जवाफदेता हामी स्वयं निर्वाह गर्छौँ, सम्बन्धित व्यक्तिले निर्वाह गर्छ, त्यस विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित व्यक्तिकै हुन्छ। विष्णु पौडेलप्रति लागेका चार्जहरूको त्यसको जस्तो हामीले अहिले एउटा जवाफको प्रक्रियामा हामीलाई लागेको छ यो आछ, हामीलाई यो बदनीतपूर्ण छ, यो एकदमै चाहिँ सरकारले प्रतिशोध छाँट्दैछ, शैलीहरू गलत ढङ्गबाट चाहिँ विपक्षीहरूलाई नियन्त्रण गर्ने मनसायका साथ छ, हामी प्रष्ट ढङ्गले त्यो भन्न चाहन्छौँ। तर उठेका प्रश्नहरूको जवाफ चाहिँ अब कानुनी प्रक्रियाबाट हामी त्यो निर्वाह गर्छौँ, हामी कानुन प्रक्रियामा सहभागी पनि भइसकेका छौँ, त्यस विरुद्धको उहाँ विरुद्धको लागेका चार्जको विरुद्धको प्रमाणको भार पुर्याउने दायित्व सम्बन्धित कमलले पुर्याउनुहुन्छ, पुर्याउनु पर्छ, यो कुरामा क्लियर छ। अर्को कुरा म भन्न चाहन्छु, तपाईँसँग मैले अहिले हाम्रो पार्टीले गरेको यही हो, यो कुरा बेठिक छ, बदनेत राखेर गरेको छ, छानी छानी जस्तो मानिसहरू छानी छानी गर्दै हुनुहुन्छ, उहाँहरू मानिसहरू नेकपा एमाले पूर्व
6: प्रधानमन्त्रीलाई कतै न कतै सम्झौता भएपछि पक्राउ पर्ने हो, महेश बर्तौलालाई पक्राउ गरिएको छैन, लालबाबु पण्डितहरूलाई गरिया छैन, शेरबहादुर तामाङहरूलाई गरिया छैन, कसैलाई पनि गरिया छैन नि त, अरूलाई त होइन, हामीले पनि पक्राउ गरेका छैन।
7: हामी के भन्छु भने यसमा कुनै बचाउ गर्न पर्ने कुनै दुइटै हाम्रो ठाउँबाट हामीले खोजिराखेका छैनौँ। हामी के गर्दैछौँ भने तपाईँले अलि अगाडि हेर्नु गृहमन्त्री बारेमा कति धेरै प्रश्नहरू उठ्यो, सरकार अहिले वास्तवमा भने राज्यको स्रोत साधनको दुरुपयोग गर्ने, दोहन गर्ने, सुशासनमा जनतासँग भोट लिएर अहिले चाहिँ व्यक्ति व्यक्तिका चाहिँ सहयोगी र सचिवालय र सल्लाहकारको नाममा असङ्ख्य सङ्ख्याहरू चाहिँ निर्धारण गर्दै राज्यको चाहिँ स्रोतलाई दुरुपयोग गर्ने, संवैधानिक आयोगहरूलाई तर्काउने, धम्क्याउने, अदालतलाई धम्क्याउने, यो सबै गर्दै गर्दै अनि नेताहरूमाथि चार्ज लगाएर अनि धम्क्याएका संवैधानिक र राज्यका अङ्गहरू मार्फत अनि त्यसपछि आफ्नो अभिष्ट पुरा गर्नका लागि सरकार लागिरहेको छ। आफ्ना मन्त्रीहरूको बारेमा उठेका प्रश्नको बारेमा आफै छानी समिति बनाएर आफैले सफाई दिएर त्यस्तो चाहिँ एउटा नामित व्यक्तिलाई फेरि गृहमन्त्री जस्तो अन्य क्षमतावान योग्य त्यही राष्ट्रसभाभित्र कति सांसदहरू छन् तिनलाई मन्त्री बनाउन तयार छैनन्। तर यी सबै खेती किन गर्दैछन् भन्दा यस्तै गलत क्रियाकलाप गरे प्रतिशोध साध्ने गरी भइरहेको छ। तथापि कानुनी प्रश्नको चाहिँ घेरामा उभिएका विषयहरूलाई हामी कानुन ढङ्गले जवाफदेहीमा हामी रहन्छौँ, र यो विषय हामी भण्डाफोर गर्छौँ भने यसको विरोध गर्छौँ भनेको अर्थ के हो भने हामी कुनै अदालती प्रक्रियालाई न्याय निरूपणको प्रक्रियालाई प्रभावित गर्ने गरी अदालतमा घेर्ने हिजो जस्तो राजसभामा चाहिँ सहकारी ठगहरूलाई चाहिँ उन्मुक्ति दिनुपर्छ भनेर अदालतको गेटमा गएर मुर्दाबाद र जिन्दाबादको न्यायाधीशको विरुद्धमा अदालतको विरुद्धमा नाराबाजी एमाले गर्दैन. हामी यी अहिले तपाईँसँग मैले छलफलमा सहभागी भएको भनेको यो विरोध हो. यही शैलीलाई अवलम्बन गर्छौँ हामी हाम्रा फोरमहरूमा भन्छौँ सरकार बदनेतपूर्ण ढङ्गबाट अगाडि बढ्न खोजेको छ यो बेठिक छ. सरकार सेलेक्टिभ ढङ्गबाट अगाडि बढ्न खोजेको छ.
6: आरोपहरू छन् क्या महेश बर्तौलाजी? अब आरोप त आएका आरोपहरूका बारेमा त छलफल बहस गर्न पाइयो होइन. विराटनगर जुन जनकपुर चुरोट कारखानालाई चाहिँ अर्कै व्यक्तिलाई सञ्चालनका निम्ति दिन खोजेको चाहिँ नीतिगत निर्णयमा सहभागिता बनाएकोदेखि लिएर बिचौलिया जसलाई चाहिँ 26 अर्ब बिगो छ आज दीपक भट्ट होइन बिचौलियासँगको पनि संलग्नता देखिएकोदेखि लिएर धेरै कुराहरूमा चाहिँ उहाँको नाम जोडिएर आएको छ क्या आज चाहिँ होइन. त्यसको बारेमा त निष्पक्ष अनुसन्धान हुनुपर्छ, भ्रष्टाचारबाट अब त्यसलाई जोगाउनु पर्छ होइन. जुनसुकै ठुलो
7: राज्यको महत्त्वपूर्ण अङ्गमा बसेका मान्छे सुन्नुहोस् है, म पटक पटक मन्त्री मन्त्रालयको जिम्मेवारी रहेका मान्छेहरू आम नागरिक देशका नेपाली नागरिक हुन्, नेपाली नागरिकले नेपालको कानुन अनुसार दर्ता भएर सञ्चालन गरेका चाहिँ त्यो कम्पनी होला, व्यवसाय होला, उद्योग होला, तिनका मालिक होला, कर्मचारी होला, प्रशासनिक भूमिका रहेका मान्छे होला, आएर भेट्लान् छलफल गर्लान्, त्यो पाटो पनि हुन सक्छ. जस्तो तपाईँले अन्तर्वार्ता लिँदै गर्दाखेरि चाहिँ राज्यको अनुसन्धानको घेरामा को छ को छैन भनेर लिइरहनु भएको छ र छैन नि त. तपाईँले सबैलाई लिनुहुन्छ, तपाईँको स्टोरीले जसलाई माग्छ त्यो लिन्छ भनेर जस्तो कहिलेकाहीँ विभिन्न परिस्थितिमा चाहिँ मन्त्रीहरूसँग भेट्ला, फोटो खिच्ला, अब त्यसको आधारमा पनि अब
6: त्यसको आधारमा कारबाही हुनु हुँदैन, त्यसको त्यसको आधारमा आरोप लाउनु हुँदैन, त्यसको आधारमा कारबाही हुनु हुँदैन. कतै न कतै त्यो सुई चाहिँ एउटा घुम्यो
7: कारबाही गर्नुपर्छ.
6: कतै न कतै सुई घुम्यो भने, कतै न कतै कनेक्सन देखियो भने, कतै न कतै त्यहाँ चाहिँ गलत नियत भएको चाहिँ भेटियो भने
7: राज्यको सर यति कुरा हेमजी एउटा कुरा के भने राज्यले बदनियत राखेर कोही व्यक्तिलाई आफूले समायो त्यसलाई अब चाहिँ दोषी प्रमाणित गरिदिनुपर्छ भनेर अनेकौँ हत्कण्डा एकदमै वस्तुनिष्ठ होइन कि एकदमै चाहिँ अस्वाभाविक खालका चाहिँ तरिकाबाट शैलीबाट कानुनी त्यो चाहिँ त्यसका औपचारिक विधिहरू भन्दा बाहिरबाट कसैलाई म यसलाई चाहिँ कमजोर बनाउँछु, सिद्ध्याउँछु भन्ने ढङ्गबाट दोषी करार गर्छु भन्ने मनसायबाट चाहिँ राज्यले आफ्नो मेकानिजम र शक्तिको दुरुपयोग गर्न मिल्दैन. निष्पक्ष अनुसन्धानको प्रक्रियाबाट निष्कर्ष जे आउँछ त्यो निष्कर्ष चाहिँ हामीलाई मान्न तयार छौँ, हामी मान्छौँ. त्यसको अनि कारवाही गर्नु हुनुपर्ने स्थिति रह्यो भने जोसुकै मान्छेमाथि प्रश्न उठेको छ भने उसले त्यो
6: एउटा कुरा जाँदा जाँदै स्वीकार्नु हुन्छ होइन. हिजो धेरै ठाउँमा चाहिँ कुशासन भयो, भ्रष्टाचार भयो, कतिपय बिचौलियाहरूले चाहिँ सरकारलाई चाहिँ गुमराहमा पनि राखे, नीतिगत रूपमा पनि कतिपय रूपमा चाहिँ भ्रष्टाचारका श्रृङ्खलाहरू चले होइन. नेतृत्वलाई चाहिँ भनौँ न एकलौटी ढङ्गले बन्धक बनाइएका यावत विषयहरूलाई त स्वीकार्नु हुन्छ नि त होइन.
7: होइन त्यस्तो भयो नभएको होइन, भएको छ फेरि छैनै भनेर भन्न हुँदैन. बिचौलियाहरू समाजमा त्यस्तो हुनसक्छ, आज पनि हुनसक्छ, भोलि पनि रहन सक्छ सर, किनभने भ्रष्टाचार भन्ने कुरा तपाईँले त्यो एकदमै कम्प्लिटली जिरो बनाउनै सक्नुहुन्न. त्यो त्यसलाई हामी अधिकतम मिनिमाइज गर्दै गर्दै जाने हो, त्यसलाई अधिकतम त्यसलाई नियन्त्रणको तहमा लैजाने हो. कानुनी प्रबन्धहरू, प्रशासनिक प्रबन्धहरूको माध्यमबाट त्यसलाई चाहिँ एकदमै नियन्त्रण गर्दै लैजाने हो. त्यस कारण समाजमा सबै थरीका मान्छे हुन्छन्, त्यस कारण अदालत यी प्रशासनिक संयन्त्रहरू, पुलिस प्रहरी यी सबै किन हुन्छ त भन्दा यस्ता गतिविधिहरू क्रियाकलाप हुन्छ भनेर हामीले त्यसलाई रोक्न कानुनी प्रबन्धहरू बनायौँ, त्यस संरचनाहरू बनायौँ होइन. त्यो छ, स्वाभाविक हुन्छ. त्यो त समाज रहेसम्म यस्ता प्रक्रियाहरू रहिरहन सक्छ, तर हामीले राज्यले यस्ता कुरालाई संरक्षण गर्न पाउँदैन, मिल्दैन, गर्न हुँदैन. राज्य शक्तिको स्रोतलाई चाहिँ शक्तिलाई दुरुपयोग गरेर बिचौलियाहरूलाई प्रवर्धन गर्ने, बिचौलियाहरूलाई हावी गराउने त्यो कुरा त विगतमा विभिन्न श्रृङ्खलाहरूमा नदेखेको होइन, देखिएको छ. मान्छे रातरात धनी हुन्छ सर, रातरात धनी भएका छन् होइन. साधारण मान्छेहरू
6: सम्पत्ति कमाइएका छन्, अहिले सुनपतिहरू भएका छन्, मन्त्रीमण्डलमा धेरै सुनपतिहरू पनि छन्, हैन कहाँबाट आएको छ ट्याक्स छैन भन्ने पनि छ.
7: अहिलेको गृहमन्त्रीको प्रेसमी तपाईँ हेर्नुहुन्छ भने के छ, अहिलेका प्रधानमन्त्रीको तपाईँले काम व्यवसाय व्यापार हेर्नुहुन्छ भने के छ, 36 वर्ष 32 वर्ष कति वर्ष उमेरका भए अनि 100, 200, 300 तोला सुन, 100 रुपियाँ सम्पत्तिको मालिक कसरी भयो भनेको हो. बिचौलियाहरूको चाहिँ यही हो नि त, बिचौलियाहरूको जमात चाहिँ यस्तै यस्तै श्रृङ्खलामा यही चेनमा चाहिँ तपाईँले भेट्नुभयो भने बिचौलिया बिचौलिया भेट्नुभयो अब किनभने अब मान्छे गर्न काम गरेको छ सामाजिक सेवा पानी
6: होइन माल पानीको गाडीको विषयमा पनि त व्यापक चर्चा आयो नि त तत्कालीन बेला बाल
7: जस्तो कसरी भयो त ल
6: किन चाहिँ माल पानीको करोडौँको गाडी चढियो भन्ने विषय पनि आयो
7: सिम्पल कुरा गर्नु त काठमाडौँका मेयर थिए उनी त्यो माल पानीको गाडीसँग उनको चाहिँ त्यहाँको लेना देना करोडौँको चाहिँ चुनावमा उनको खर्च पर्चको व्यवस्थापन गाडीको व्यवस्थापन अनि यो कसरी भयो त भन्दाखेरि
6: चेनमा
7: बिचौलिया रहेछ बिचौलिया त अन्त कहीँ होइन अहिले त क्याबिनेटमै बिचौलिया देखियो अहिले त चाहिँ त्यही राजसभाका एउटा चाहिँ विभिन्न एउटा संयन्त्र संरचनाभित्रै यो देखियो भनेर अरूले प्रश्न गर्न पाउने कि नपाउने अब
6: प्रश्न गर्न पाउने होइन अनुसन्धानको दायरामा पनि ल्याउने भोलि कसैले
7: उहाँहरू पनि पर्नु पर्यो नि उहाँहरूले पहिलो कुरा त उहाँहरूले के भने आफूबाट शुद्धताको प्रमाण चाहिँ जनतालाई पेश गर्न पर्यो
6: गृहमन्त्रीलाई क्लिन चिट दिइसक्यो नि त
7: अहिले हेर्नुहोस् त उहाँले के गर्नु भएको छ राज्यको संयन्त्रलाई उहाँले दुरुपयोग गर्नका लागि एउटा मन्त्रीले कति सचिव सोसराका कतिवटा सल्लाहकार राख्ने के निर्णय गरेको एकत्र सुशासनमा मन्त्रालय घटाएर चाहिँ एउटा जनतालाई भ्रम सृजना गर्ने अर्कोतर्फ एउटा मन्त्रीले भन्दा बढी सुविधा पाउने गरेका सल्लाहकारका नाममा आधा दर्जनभन्दा बढी नियुक्ति गर्न अवसर यसले कहाँ लान खोज्दैछ हेर्नुहोस् त यो तरिकाको एकातिर जनतालाई एउटा भ्रम छर्दिने जस्तो अब विष्णु रिम पौडेल कवाडको चाहिँ गिरफ्तारी भनेको बिल्कुल राजसभाको महाधिवेशनमा त्यहाँको आन्तरिक राजनीतिमा आफू हावी हुनका लागि यो सस्तो लोकप्रियताका लागि निर्माण गरिएको एउटा प्रपञ्च हो यो षड्यन्त्र हो त्योभन्दा बाहिर केही हुँदै होइन त्यसैले अरूलाई बलि चढाएर अरूको राजनीतिक सामाजिक भविष्य समाप्त पारिदिएर अनि त्यसमा चाहिँ अनि सेलिब्रेसन मनाउने त्यसमा चाहिँ अनि खुसियाली मनाउने त्यो प्रवृत्तिबाट सरकार जान मिल्छ सरकार त हाम्रो पनि हो प्रधानमन्त्री मन्त्रीहरू हाम्रो पनि त हो अनि त्यो बदनियत र पूर्वाग्रह प्रेरित प्रतिशत प्रेरित चाहिँ क्रियाकलापहरू राज्य संयन्त्रलाई दुरुपयोग गरेर गर्न मिल्दैन जरुरी पक्रा पूर्ति कस्तो बेलामा जारी गरिन्छ भनेको यहीँबाट के देखिन्छ भने बदनियत छ यहीँबाट देखिन्छ के हो भने प्रतिशोध छ जो मान्छे बोलाउने बित्तिकै उपलब्ध गर्न सकिन्छ आउन सक्नुहुन्छ रातारात त्यो ल्याउनु पर्ने चिज छैन कार्यक्रमबाट उठाउनु पर्ने चिज छैन भनेपछि त्यही कारणले गर्दा हामीले यो बदनियत छ प्रतिशोधपूर्ण छ भनेर भनेका हौँ
6: हस् मैले यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद नमस्कार
7: हस् नमस्कार
6: नेकपा एमालेका नेता महेश बर्तौला आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिदा हुन्छु नमस्कार।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं
2: IME गरौं IME गरौं
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN

0: बहिनी कहाँ जान लागेको?
1: घर जान लागेको दिदी।
0: घर जान लाग्नु भएको?
2: हजुर हो नि।
0: समय खराब छ, रात पनि लागिसक्यो, उजिल नहुँदै हिँड्नु हुँदैन, बरु रत्न नाच्न है।
1: ए हुन्छ हुन्छ, ल जाउँ जाउँ जाउँ जाउँ।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ

0: मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843138290 9811751760।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यु रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9814127040।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न।
0: द मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: ओ, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9858007000,
5: 9846040344।

0: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

यही 2083 बैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरण

सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरण

0: गोपे ब्योरन आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे ब्योरन री विषया बैंग दे नील पर दिमो न्यो ताने सतर्क ताना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
1: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
3: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
2: अनि त्यो कहाँ पाइन्छ त
3: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 98464 14 438
5: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 98164 66 83
3: 98563 34 234
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
6: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
4: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 98560-25380 98-14-18-52-18 र 98-065-15-332
7: सिक्स बिल्ला हाम्रो नेपालको पापड
8: म सायद तिमीले खोजेको जस्तो केटी होइन मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ मेरो पनि त आफ्नो लाइफ हुन्छ मैले डिसिजन लिइसकेँ विक्रम म यो रिलेसनमा बस्न सक्दिनँ

आकांक्षा, यो सबै गल्ती मैबाट भएको। यो गर त्यो नगर सधैँ आफ्नो इसारामा हिँडाउन खोजे, तर तिम्रो मायालाई कहिले बुझ्न सकिन। सधैँ इन्टरफेयर मात्र गर्न खोजे। के मलाई एउटा अन्तिम मौका दिन सक्छौ?

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

विश्वकपको रौनक बीच नेपाली फुटबलमाथि फिफाको निलम्बन, अन्तर्राष्ट्रिय सहभागिता पनि रोकियो। विश्वकपमा चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा, राउन्ड अफमा 32 क्यानाडाले दक्षिण अफ्रिकासँग खेल्ने।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासोपाको महाधिवेशन सम्बन्धी खबरबाट, रासोपाको केन्द्रीय सदस्य चयनका लागि हिजो मध्यरातीदेखि शुरू भएको मतदान अहिले पनि जारी छ। मतदानको समय आज दिउँसो 12 बजेसम्मका लागि तोकिएको छ। मतदान उद्योग संघको हलमा जारी रहेको छ। मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार अहिलेसम्म झण्डै 3,000 महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्। 3800देखि 3900सम्म महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अनुमान रहेको छ। केन्द्रीय सदस्यहरू चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ। रासोपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरू टुङ्गो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था छ। रासोपा विधानमा 19 पदाधिकारी र 151 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। 900 जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने 51 केन्द्रीय सदस्यलाई सभापतिले मनोनित गर्ने व्यवस्था छ। रासोपाको पहिलो महाधिवेशन असार 7 गते आइतबार भरतपुरमा उल्लासपूर्ण वातावरणमा उद्घाटन भएको थियो, तर महाधिवेशन प्रतिनिधि टुङ्गो लगाउन नसक्दा बन्द सत्र भद्रगोल बनेको थियो। त्यसैले 9 गते सक्ने भनिएको महाधिवेशन लम्बिएको छ। राष्ट्रसभाको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा प्रश्न उठिरहेका बेला भोटिङ मेसिनमा नभई उम्मेद्वारी व्यवस्थापन प्रक्रियामै समस्या रहेको खुलेको छ। महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि तथा उम्मेद्वारहरूले भोटिङ मेसिनमा उम्मेद्वारको नाम वर्णानुक्रम अनुसार नरहेको र उम्मेद्वारी दर्ता क्रम नमिलेको भन्दै असन्तुष्टि पनि जनाइरहेका छन्। महाधिवेशनमा उम्मेद्वारी दर्ता गर्दाको नम्बर र भोटिङ मेसिनमा देखिएको क्रम संख्या नमिलेकाले समस्या सिर्जना भएको गुनासो प्रतिनिधि र उम्मेद्वारहरूले गर्दै आएका छन्। एक नेताका अनुसार उम्मेद्वारी दर्ता व्यवस्थापनका क्रममा एउटै क्लस्टरका फारम 3 फरक स्थानबाट संकलन गरिएकाले पनि समस्या भएको हो। यो अवस्था अनुभवको कमी र निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणाम भएको नेताहरूले बताएका छन्। राष्ट्रपा महाधिवेशन प्रतिनिधिहरू धमाधम घर फर्कन थालेका छन्। केन्द्रीय सदस्यका लागि मतदान गरे लगत्तै प्रतिनिधिहरू फर्किन थालेका हुन्। मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप 2 दिन लम्बिएपछि प्रतिनिधिहरू असन्तुष्ट हुँदै घर फर्किन लागेका हुन्। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट उपर बहस सकिएको छ। पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिट उपर सुनाईको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढ़ेको थियो। रिटमा राजनैतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै दोमायाले रिहाईको आदेश माग गरेकी छन्। बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराई लगायतले पौडेललाई जरूरी पक्राउ पुजी जारी गर्नुपर्ने अवस्था नभएको बताएका छन्। व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पोल्यो उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैर कानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ। पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहको शेयर लेनदेनमा चिन्जान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार 5 दिनको म्याद थप गरेको थियो। पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाड़ीमा राखेर काठमाडौँ ल्याइएको थियो। नेकपाका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राज्यको नजरमा गल्ती गर्ने जो कोहीलाई पनि कानून अनुसार कार्यवाही गर्ने अधिकार राज्यसँग सुरक्षित रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेलको पक्राउका विषयमा आफ्नो धारणा राख्नु भएको हो। उहाँले कार्यवाही प्रक्रिया अघि बढ़ाउँदा सधैं विधि स्थापित प्रक्रिया र बलियो प्रमाणका आधारमा मात्र अनुसन्धान गरिनुपर्नेमा पनि विशेष जोड़ दिनुभयो। पञ्चायत कालदेखि नै आफूले लगातार भ्रष्टाचारको विरोध गर्दै आएको स्मरण गराउँदै नेता खनालले वर्तमान पुँजीवादी व्यवस्थाकै कारण समाजमा भ्रष्टाचार मौलाएको दावी गर्नुभयो। अहिलेको प्रणाली रहिरहेसम्म वर्तमान सरकारले पनि भ्रष्टाचारको जरो उखाल्न नसक्ने उहाँको तर्क थियो। यसै गरी संविधान संशोधन नगरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नु र प्रदेश संरचना खारेज गर्न असम्भव रहेको उहाँले स्पष्ट पार्नुभयो। कम्युनिष्ट आन्दोलनलाई अघि बढ़ाउन पार्टी सुदृढ हुनुपर्ने उल्लेख गर्दै उहाँले अब विचार मिल्नेहरू एकजुट भई पार्टी पुनर्गठन, पुनर्संरचना र पुननिर्माणमा लाग्नुपर्ने आवश्यकता उल्याउनुभयो। विगतको नेतृत्व असफल भइसकेको टिप्पणी गर्दै उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको हालको नेतृत्वले मात्रै पार्टीलाई बलियो बनाउन सक्नेमा समेत आशंका व्यक्त गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी एआई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड

0: कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भक्तपुर जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू पुष्टि भएको छ। चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाङ्गु नारायण 2, 8, 9 पालिएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभयो। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4 र 8

0: म्याग्दीमा सड़कमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसम सड़कमा 12 घण्टापछि यातायात सेवा सञ्चालन भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका सह महावीरमा गैराती विद्युतीय गाड़ीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङ स्थित कोरोला नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिकाका 23 वर्षीय सोहिल मियाको मृत्यु हुनका साथै सड़क अवरूद्ध बनेको थियो। बेनी जोमसम कोरोला सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरसनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुङ्गा पन्छाएर आज बिहानदेखि सवारी आवत जावत सुचारू भएको जानकारी दिनुभयो। रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सड़कमा घुडिरहेको अवस्थामा ढुङ्गा खसेर अठ्याइएको गाड़ीभित्र एक्लै रहेका मिया च्यापिएका थिए। असार महिना लागेसँगै देशभर धान रोपाईको चटारो बढ़िरहेको छ। तर पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर दोलखाका अधिकांश किसान यो वर्ष समयमै रोपाई गर्न नसक्ने अवस्थामा पुगेका छन्। मौसमविदहरूले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन्। असार महिना नेपाली किसानका लागि सबैभन्दा महत्वपूर्ण समय हो। यही समयलाई आधार मानेर किसानहरूले बिउ राख्छन्, खेताला मिलाउँछन् र रोपाईको तयारी पनि गर्छन् र वर्षभरिको अन्न उत्पादनको योजना बनाउँछन्। तर यो वर्ष दोलखाका किसानको लागि पानी नपर्दा रोपाई गर्न समस्या परेको छ। समयमै पानी नपर्दा रोपाईका लागि तयार गरिएका खेतहरू अझै बाँझै छन् भने धेरै ठाउँमा कुलो र सिँचाईका स्रोतहरू समेत सुकेका छन्। किसानहरूले मौसमको पूर्वानुमानलाई विश्वास गर्दै समयमै धानको बिउ राखेका थिए। विगतका वर्षहरूमा पनि सुक्खा र अनियमित वर्षाका कारण उत्पादन घटेको थियो। जलवायु परिवर्तनको प्रभावसँगै मौसमको चक्र अनिश्चित बन्दै जाँदा खेतीपाती क्षण जोखिममा पर्दै गएको कृषकहरूको भनाइ छ। कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार मानिए पनि दोलखाका धेरै गाउँमा अझै भरपर्दो सिँचाई प्रणालीको पहुँच पुग्न सकेको छैन। वर्षौंदेखि किसानहरूले स्थायी सिँचाई मुहान संरक्षण र जल संचय योजनाको माग गर्दै आएका छन्। तर समस्या भने उस्तै रहेको किसानहरूको गुनासो छ। असारको आधा समय बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाका किसानहरू आकाशतर्फ हेरेर पानीको प्रतीक्षा गरिरहेका छन्। समयमै पानी नपरे रोपाई मात्र होइन यस वर्षको धान उत्पादन समेत प्रभावित हुने देखिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 1000 मा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।

0: इजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा 32 जनाको मृत्यु भएको तथा 700 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्सले जानकारी दिएका छन्। उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने चेतावनी पनि उनले दिएका छन्। देशका विभिन्न क्षेत्रमा 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प गएपछि दर्शनौ भवनहरू भत्किएका छन् भने आपतकालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गर्दै भेनेजुएलाको भूकम्पलाई विनाशकारी भन्दै दुःख व्यक्त गरेका छन्। भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ एकाएक दुईवटा शक्तिशाली भूकम्प गएको थियो। ठूलो संख्यामा मानवीय क्षति भएको समेत आशंका गरिएको छ। भूकम्प लगत्तै भेनेजुएलाकी कार्यपालक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल समेत घोषणा गरेकी थिइन्। त्यस्तै युरोपका विभिन्न देशहरूमा तापक्रमले कीर्तिमान बनाएको छ र गर्मीको लहर चरम स्तरमा पुगेको छ, जसले गर्दा फ्रान्समा पौडी खेल्ने क्रममा 40 जनाको मृत्यु भएको छ भने फ्रान्स, स्पेन र इटाली सबैभन्दा बढी प्रभावित भएका छन्, जहाँ तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र रेड अलर्ट जारी गरिएको छ। जलवायु परिवर्तनले युरोपलाई विश्वको तुलनामा दोब्बर गतिमा तताइरहेको छ, जसले गर्दा गर्मीका लहर, पानीको दबाव र डढेलोका घटनाहरू बढेका छन्। अब खेल खबर। दक्षिण अफ्रिका पहिलो पटक फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ए अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो। दक्षिण अफ्रिकाको जितमा थापिलो मासेकोले निर्णायक गोल गरेका छन्। थापिलोले 63 मिनटमा गरेको गोलले जितका लागि पर्याप्त बनेको छ। चौथो पटक विश्वकप खेलेको दक्षिण अफ्रिकाको लागि यो पहिलो पटक समूह चरण पार गरेको हो। सन् 1998, 2002 र 2010 विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन। दक्षिण अफ्रिकाले 3 खेलबाट 4 अङ्क जोड्दै समूह उपविजेताको रूपमा नकआउटमा पुगेको हो। सहआयोजक मेक्सिको 9 अङ्कसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको छ भने एक विजेता मेक्सिको बनेको छ। आज बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई 3-0 गोल अन्तरले हराउँदै मेक्सिको समूह विजेता बनेको हो। त्यस्तै विश्वकप अन्तर्गतै सहआयोजक क्यानाडाले राउण्ड अफ 32 दक्षिण अफ्रिकासँग खेल्ने भएको छ। दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका समूहको उपविजेता बनेपछि राउण्ड अफ 32 खेल्न लागेको हो। त्यस्तै विश्वकपको रौनकबीच नेपाली फुटबलमाथि भने फिफाको निलम्बन लागेको छ। तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष पनि फिफाले निकालेको छ। यसअघि अब नेपाली खेलाड़ीले अन्तर्राष्ट्रिय सहभागिता समेत रोकिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रासपाको हिजो मध्यरातीदेखि शुरू भएको मतदान अझै जारी। महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू धमाधम घर फर्किँदै प्रतिनिधि र उम्मेद्वार दुवै असन्तुष्ट। भोटिङ मेसिनमा नभई उम्मेद्वारी व्यवस्थापनमै समस्या रहेको खुलासा। विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा भर सक्यो। आदेश आउन बाँकी। पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित। अवरुद्ध बेनी जोमसुम सड़क 12 घण्टापछि खुल्यो। पार्टी पुनर्गठन, पुनर्संरचना र पुननिर्माण आजको आवश्यकता भएको जलनाथ खनालको भनाई। भक्तपुरमा देखियो बर्ड फ्लू। 48,000 कुखुरा नष्ट। पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई। दोलखाका किसान चिन्तित। भेनेजुएलामा शक्तिशाली भूकम्प। 32 जनाको मृत्यु, 700 जना घाइते। ठूलो जनधनको क्षति भएको आशंका। देशभर संकटकाल घोषणा। प्रचण्ड गर्मीको चपेटामा युरोप। फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्याधिक। र विश्वकपको रौनकबीच नेपाली फुटबलमाथि फिफाको निलम्बन। अन्तर्राष्ट्रिय सहभागिता पनि रोकियो। विश्वकपमा चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा। राउण्ड अफ 32 क्यानाडाले दक्षिण अफ्रिकासँग खेल्ने। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: दमौलिया FM 94.2 समुदायको आवाज।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-74344।
4: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
7: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
4: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
8: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली तनहु। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।
9: सूचना सूचना सूचना।
10: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
10: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
10: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9840611818।

0: हेलो
1: हेलो साथी, म जीवन बोलेको। म नेपाल आइपुगे नि।
0: ओहो, हो र साथी, तिमी नेपाल आयौ? ल आज भेटौँ त भेटौँ।
1: चमेली मनमाया सबैलाई बोलाऊ है, आज भेटेर रमाइलो गर्नुपर्छ।
0: ल ल, म उनीहरूलाई पनि बोलाउँछु है त।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280 9815104549।
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
5: दमौली FM 94.2 समुदायको

तिमीलाई पराई भनम कसरी, तिमीबाट टाढा बनम कसरी। तिमीलाई पराई भनम कसरी, तिमीबाट टाढा बनम कसरी। आफ्नै मुटु अरूको धड्कनमा धड्किरहेको छ, आफ्नै मुटु अरूको धड्कनमा धड्किरहेको छ। अनगिन्ती चोटहरू गनम कसरी, अनगिन्ती चोटहरू गनम कसरी। ए पराई कि फाकी मायलु।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
4: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9858007000
1: 98460403044।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटै ना युआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: मैले देखो सम्झना
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9866373344।
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805641437।
12: ब्यास 3 प्रशासन चोक दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856343234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452820000।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हर एक जेनरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
4: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
4: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
4: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295177013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तै दमौली लक्ष्मी टोल सुनचादी लाइन
4: ए नानी कता हिँडेउ छाता ओढेर हतारमा छौ त
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
5: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ
4: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
5: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
5: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563644 98563666
6: दमौली FM 94.2 समुदायको

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दमौली एफएम 94.2 समुदायको आवाज।
5: समिति हो चौदह के में बोधे लोटरी पर दी।

0: सिद्धार्थ
1: बैंक र क्यारे जन हेदरी जारी संदेश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
3: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
5: दाजु भाइको के को गफगाफ हुँदैछ
3: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
5: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
5: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 3739

0: Willingo festivity offer. Our pound host 1 वर्ष का 200 Mbps international net TV साथ में dual band router and Nokia Beacon 1.1 mesh router the net TV sets a box. मात्र रु 1200 प्रति महीना में. शर्तहरु लागू हुने छन्. छिटो बनेकै Willing.
1: आहा कस्तो राम्रो रंग रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रंग नेपाटपको पीपीआर सीपीभीसी पीवीसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653119 98560 27319

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
0: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
6: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
0: त्यहाँ के पाइन्छ र?
6: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
0: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
6: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
7: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
0: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
8: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
7: व्यस्तै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
8: सम्पर्क नम्बर 9845043780।

0: FM 94.2 समुदायको आवाज
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
4: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805641437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला दिउँसोको 3 बजेको छ।
0: इट्स 3 पीएम।
2: दमौली एफएम 94.2 समुदायको आवाज।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज
1: ती दुई खेल हुँदै जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाओको सामना गर्ने समूह ईबाट दोस्रो टोलीको टुङ्गो लाग्ने।

0: कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति

2083 असार मसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपाको केन्द्रीय सदस्यका लागि भएको मतदान सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य छान्नका लागि भएको मतदान सकिएको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा गई राती 12 बजेदेखि शुरू भएको मतदान आज दिउँसो सभापति रवि लामिछानेले मत खसालेसँगै सम्पन्न भएको हो। 4,311 प्रतिनिधि मध्ये विद्युतीय मतदान मार्फत 2,959 जनाले भोट हालेका छन्। 1,352 जना मतदानमा अनुपस्थित रहे। 79 जना केन्द्रीय सदस्यका लागि 384 जना चुनावी मैदानमा छन्। मतदान सकिएसँगै अब मतगणनाको तयारी शुरू गरिएको छ। केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भए लगतै आज अपरान्ह 4 बजेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान शुरू हुने कार्यतालिका छ। सभापति रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। दोस्रो चरणमा खुल्ला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि चुनाव हुनेछ। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 7 जनाको बयान सकिएर थुन्चेक बहस शुरू भएको छ। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा आज उनीहरूको बयान लिने काम सकिएसँगै बहस शुरू भएको हो। थुन्चेक बहस सकिएपछि अदालतले अभियुक्तहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाएर मुद्दाको पूर्वपक्ष गर्ने भन्नेबारे निर्णय सुनाउनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट छपाईमा 10.13 अर्ब रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। यता नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्नुको कारणबारे सर्वोच्च अदालतले जवाफ मागेको छ। पौडेलकी पत्नी दो माया पौडेलले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र गृह मन्त्रालय लगायतका विपक्षीसँग लिखित कारण मागेको छ। अदालतले यो विषयमा छलफल गर्न आउँदो मंगलबार दुवै पक्षलाई बोलाएको छ। गएको सोमबार सुर्खेतबाट पक्राउ पर्नुभएका नेता पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित रिट दायर गरिएको थियो। सर्वोच्चले पक्राउ गर्नुको आधार पेश भएपछि मात्रै यस विषयमा थप निर्णय लिने जनाएको छ। 6 दिनपछि बस्ने गरी आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बस्दै नबसे स्थगित भएको छ। दिउँसो 1:15 बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालयका अनुसार अब यो बैठक भोलि दिउँसो 1:15 बजे बस्ने छ। यसअघि गत असार 5 गते राष्ट्रिय सभाको बैठक बसेको थियो। यसै गरी आजकै लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ। उता बजेटमा कुरा नमिल्दा लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि सरेको छ। आज दिउँसो 1 बजे तय गरिएको बैठक सभामुख निर्देशनमा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो। आगामी आर्थिक वर्षको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले कडा आपत्ति जनाएका छन्। मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्रै बजेट थोपारेको र अन्य जिल्लाका जरूरी विकास योजनाहरू काटेको सांसदहरूको आरोप छ। यता सरकारले ल्याएको नयाँ बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले आज कर्णाली प्रदेश सभाको बैठक चल्न दिएको छैन। बजेटले जनता आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रतिपक्षको ठहर छ। बैठकमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाहीले सरकारले बहुमतको आडमा प्रतिपक्षका सुझावहरूलाई बेवास्ता गर्न खोजेको आरोप लगाउनु भएको छ। प्रतिपक्षले बजेटमाथि पुनः छलफल गरेर कमजोरी नसचिएसम्म संसद चल्न नदिने अडान लिएको छ। कर्णाली सरकारले आगामी वर्षका लागि 35.39 करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएको छ भने सरकारले प्रतिपक्षका प्रश्नको जवाब दिने तयारी गरिरहेको जनाएको छ। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक होद्धाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँपालिका 7 को जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गरिरहेका बेला आज बिहान करिब 9 बजेतिर ग्रेनेड विस्फोट भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका होद्धा हिमाल विक्रम विष्टको लम्की स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा छर्रा लागेर घाइते भएका सहसेनानी हिमराज जोशीको अवस्था भने सामान्य छ। उहाँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतको धौली गंगा जल विद्युत परियोजनाको बाँध खोल्न लागिएकाले महाकाली नदी तटीय क्षेत्रका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भारतीय पक्षले बाँध खोल्ने लिखित जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै नदी किनारमा नजान र सावधान रहन अपील गरेको हो। भारतको पिथौरागढ़मा रहेको 280 मेगावाट क्षमताको उक्त परियोजनाको बाँधमा जम्मा भएको बालुवा र हिलो सफा गर्न भोलि बिहान 6 बजेदेखि शनिबार साँझ 5 बजेसम्म ढोकाहरू खुल्ला गरिनेछ। बाँधको पानीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा बाढ़ीको जोखिम बढ़ाउन सक्ने भएकाले ब्यास गाउँपालिकादेखि लेखम गाउँपालिकासम्मका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ। कक्षा 12 को परीक्षा नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीड़ित विद्यार्थीहरूले काठमाण्डुको माइती घरमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा उत्तर पुस्तिका परीक्षण गर्दा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज दबावमूलक आन्दोलन गरेका हुन्। आफ्नो मेहनत अनुसारको अंक नआएको गुनासो गर्दै प्रदर्शनकारीहरूले बोर्डले तोकेको पुनर्योग र पुनः परीक्षणको शुल्क पनि अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन्। हिउँदको बिजुली संकट टार्न नेपाल विद्युत प्राधिकरणले भारतको बिहारसँग विद्युत स्वाटफेयरको प्रस्ताव गरेको छ। वर्षायाममा बढ़ी भएको बिजुली बिहारलाई दिने र हिउँदमा सोही परिमाणको बिजुली फिर्ता लिने प्राधिकरणको योजना छ। यो व्यवस्थाले हिउँदमा महँगोमा बिजुली किन्नुपर्ने बाध्यता हट्नेछ। तर भारतको सन् 2018 को निर्देशिकामा विद्युत स्वाटफेयरको स्पष्ट व्यवस्था नभएकाले यो प्रस्ताव तत्काल कार्यान्वयन हुन गाह्रो देखिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताउनु भएको छ। बिहार सरकार सकारात्मक भए पनि भारतीय केन्द्रीय नीतिले व्यावहारिक दर रेटमै किनबेच गर्नुपर्ने अडान लिएको छ। नेपाल प्रहरीले गएको जेठ महिनामा मात्रै देशभरबाट विभिन्न मुद्दाका 2182 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्ती गर्ने, बैंकिङ कसुर र ठगी जस्ता मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकाहरूलाई प्रहरीको विशेष अभियान अन्तर्गत पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूबाट 807 वर्ष कैद सजाय कार्यान्वयनमा आएको छ भने उनीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरिएको छ। सबैभन्दा धेरै मध्य प्रदेशबाट 539 जना र बागमती प्रदेशबाट 360 जना पक्राउ गरेका छन्। अदालतको फैसला कार्यान्वयन गराउन र अभियुक्त पक्राउ गर्न प्रहरीले यस कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

सी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: 3000 डिश होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।

0: World Cup 2026 को अवसरमा CGTV-ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भेनेजुएलामा लगातार दुईवटा ठूला भूकम्प जाँदा कम्तीमा 32 जनाको ज्यान गएको छ। देशका विभिन्न भागमा 7.2 र 7.5 म्याग्निच्युडका भूकम्प जाँदा 700 भन्दा बढ़ी मानिस घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्सले बताएका छन्। भूकम्पका कारण दर्जनौ भवनहरू भत्किएका छन् भने ला गुइआइरा राज्यमा सबैभन्दा धेरै क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत टोली खटिरहेका छन्। भत्किएका संरचनामा खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। यद्यपि देशको मुख्य तेल उद्योग र ऊर्जा क्षेत्रमा भने खासै क्षति नपुगेको प्रारम्भिक विवरणले देखाएका छन्। यता बेलायती राजतन्त्रलाई अझ बढ़ी पारदर्शी र जनताप्रति जिम्मेवार बनाउन राजा चार्ल्स तेस्रोले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने भएका छन्। यसो गर्ने उनी बेलायतको इतिहासमै पहिलो राजा बन्नेछन्। बकिङहम दरबारले वार्षिक खर्च प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राजाको कर विवरण पनि सँगै निकाल्न लागेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेल हुँदैछन्। यो खेल मार्फत समूह ईबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। यो समूहबाट पूर्व विजेता जर्मनी लगातार दुई खेल जित्दै 6 अङ्कका साथै यसअघि नै अर्को चरणमा पुगिसकेकाले अब बाँकी एक स्थानका लागि आइभरी कोस्ट, इक्वेडर र कुरासाओ बीच प्रतिस्पर्धा हुन लागेको हो। राति पाउने 2 बजी हुने खेलहरूमा जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाओको सामना गर्नेछ। 3 अङ्क जोडेर दोस्रो स्थानमा रहेको आइभरी कोस्टलाई अर्को चरणमा पुग्न आजको खेलमा बराबरी मात्रै गरे पनि पुग्नेछ। समान 1 अङ्क रहेका इक्वेडर र कुरासाओलाई भने अघिल्लो यात्रा तय गर्न खेल जित्नै पर्ने दबाव छ। 12 वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको जर्मनी आज ढुक्क भएर मैदान उत्रनेछ भने पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ ऐतिहासिक जित निकाल्दै नयाँ इतिहास रच्ने योजनामा छ। समूह ईको उपविजेता बन्ने टोलीले समूह आईको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा 2,959 मत खस्यो। मतगणना र पदाधिकारीको चुनाव आजै। ई पासपोर्ट भ्रष्टाचार प्रकरणमा

त्यही अभियुक्तको बयान सकियो थुन्चेक बहस शुरू। राष्ट्रिय सभाको बैठक आज बस्दै नबसे स्थगित। लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्न सकेन। मन्त्रीमुखी बजेट भएको भन्दै सांसदहरूको विरोध। कर्णालीमा प्रतिपक्षद्वारा प्रदेश सभाको बैठक अवरूद्ध। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु, एकजना घाइते। भोलिदेखि शनिबार साँझसम्म धौलीगंगाको बाँध खोलिने। दार्चुलादेखि कञ्चनपुरसम्म बाढ़ीको जोखिम, सतर्क रहन आग्रह। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म 32 जनाको मृत्यु, 700 बढ़ी घाइते। अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत। बेलायतका राजा चार्ल्सले व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै। र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाओको सामना गर्ने। समूह ईबाट दोस्रो टोलीको टुङ्गो लाग्ने। हौस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: 94.2 समुदायको आवाज।
1: साँच्चै हाम्रो नेपाल कति सुन्दर छ है, त्यसमाथि पनि गोर्खा त स्वर्गै जस्तो लाउँछ। आफ्नै कला संस्कृति रीतिरिवाजले समाजलाई एउटै मालामा उनेका ठाउँहरू, दोहोरी पञ्चेबाजा कौडाले गुन्जेमान हुने गाउँहरू, अनि दोहोरी गाउन नाच्न चासो नहुने त कुरै भएन। त्यसै क्रममा आज

0: संगीत प्रतियोगिता र नृत्य प्रतियोगिताको नतिजा मेरो हातमा परिसकेको छ। ल अब भन्नुहोस् त नृत्यमा कुन स्कुलले जित्यो होला? ल अब निर्णय सुन्नुहोस् है त, नृत्य प्रतियोगिताबाट जित्नु सफल हुनुभएको छ बच्चेक माध्यमिक विद्यालय। त्यस्तै गरी दोहोरी प्रतियोगिता जित्न सफल भएको छ हिमालय माध्यमिक विद्यालय ज्यावा।
1: कसैले जित्न कसैले हार्नै पर्छ थाहा छ नि, तर स्वीकार्न पो गाह्रो। साथीहरूको हारले बेखुसी बनायो, सँगसँगै आफ्नो स्कुललाई दोहोरीमा जिताउन पाउँदा एकदमै खुसी पनि लाग्यो। यो जितले मलाई कलाकारिता क्षेत्रमा अगाडि बढ्न धेरै हौसला मिल्यो र सहर गएर ठुलो कलाकार बन्ने सपना पुरा गर्छु भन्ने विश्वास त झन् धेरै बढायो। हेरौँ अबको मेरो यात्रा कस्तो हुन्छ कुन्नी।
2: अब भने कार्यक्रम समापन गरिदिनु हुन आजको कार्यक्रमको अध्यक्ष तथा
0: यस अजितकोट गाउँपालिकाका अध्यक्ष श्री दीपक देवकटाज्यूलाई हार्दिक अनुरोध गर्दछु।
3: प्रकृति र संस्कृतिले अनुपम सुन्दर हाम्रो गाउँपालिका अजितकोट गाउँपालिकालाई हामी देशभर ल्याउनका निम्ति विद्यार्थी भाइ बहिनीको क्षमता निरन्तर प्रमोसन गर्दै यसलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता साथ म आजको यो दोहोरी सांस्कृतिक कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु।

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: लो ओए के भो सपना में तिसकी क्या हो जाओ
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा
3: अति विशिष्ट सघन उपचार कक्ष
2: MRI सिटी स्क्यान र डिजिटल सेवा
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा
2: भिडियो तथा इन्डोस्कोपी सेवा
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा
3: 24 घण्टा इमर्जेन्सी सेवा
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013
4: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
5: होइन के को गन्थन हो सानी
4: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
5: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
4: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
5: कहाँ छ बाराई सुनचाँदी पसल
4: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
5: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
4: सम्पर्क 9842641633 9817150898 9464603385

कपिल वस्तु 104.3 MHz कपिल वस्तु गुड़ियाभर सामुदायिक रेडियो देवघाट 102.3 MHz देवघाट तनहु विजय गुरूंग दमौली एफएम 94.3 MHz कपिल वस्तु 104.3 MHz कपिल वस्तु गुड़ियाभर सामुदायिक रेडियो देवघाट 102.3 MHz देवघाट तनहु विजय गुरूंग दमौली एफएम 94.2 MHz दमौली तनहु संदेश चढ़ाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाकी सुदीप कुमार थारू रेडियो बंदीपुर 88.8 MHz बंदीपुर तनहु भूमिका श्रेष्ठ रेडियो भोटे उडार 90.8 MHz लमजुंग प्रमिया रेग्मी रेडियो सुनवल 90.7 MHz नवल प्रासी दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखरा प्रतिमा गुरूंग रेडियो क्रांति 90.4 MHz काव्य प्लांज कोशीपारी नकुल गर्ती रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिम ज्ञानी खड्काले साथ दिनु भएको छ। रेडियो इसक्रममा आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहरी मनीषा डागी रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट भनी साथ दिइरहनु भएको छ। बिनुमाया राईले रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ रेडियो खबर पालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएम 103.5 MHz रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। बेलका एफएम 100.9 MHz उदयपुरबाट

अध्यक्ष अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यस क्रममा हामीलाई रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुर बाछ आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्ला बाछ हामीलाई धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराई बाछ ईश्वरी फुनले साथ दिइरहनु भएको छ। रेडियो मुर्खेचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। आवाजमा म छु वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म कार्यक्रम लोकसारथी तपाईँले सुन्दै गर्दा हामी यति बेला कार्यक्रम लोकसारथीको बिहिबारी बसाईमा छौ। आज बिहिबारी बसाई हो, बिहिबारी बसाईमा के गर्छौ कसो गर्छौ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई गीत रोजाईमा पार्ने र सम्झना समर्पण राख्ने बसाई हो र आफूलाई मन लागेको कुरा गीत संगीतको बारेमा आफ्नो विचार धारणा राख्ने दिन पनि हो। त्यसैले तपाईँलाई मनपर्ने गीत सुन्न चाहनुहुन्छ, लोक भाकाहरू विशेष गरी सुन्न चाहनुहुन्छ भने तपाईँले फोन डायल गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। नम्बर फेरि फेरि जानकारी गराउँछु, 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोकभाका तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौँ। हामी विष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा गीत राखिसकेका छौँ, कार्यक्रमको शुभारम्भ गरिसकेका छौँ। अब पालो तपाईँको हो, फोन गर्नुहोला। पहिलो साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? जीवन साङ्गीतिक मगर प्युठानबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ प्युठानतिरको हालखबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। जीवनजीले आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: मलाई यो नयाँ गीत भर्खरै आएको थियो, यो परेवाको जोडी।
0: परेवाको जोडी होइन?

0: कसले गाउनु भएको परिवारको जोडी भन्ने गीत?
1: कलाको नाम त थाहा भएन तर परिवारको जोडी चाहिँ गीतको बोल
0: हो। हुन्छ, भेटायो भने अवश्य पनि बजाउँछौँ, भेटायो भने अर्को साथीलाई गीत रोज्ने अवसर पाउनुहुनेछ। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: सम्झन्छु,
0: धन्यवाद
1: र परिवार अनुभव सम्झन्छु र नेत्र घटी, बालकृष्ण मगर, सुन्दर मगर, सुजन ओली, मौसम मगर, दिवेश मगर, ठाकुर मगर, सबैले सम्झदै।
0: हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा जीवन साङ्गीतिक मगर आउनु भएको

0: को आवाज आएन काट्दिनु नपाए मित्र अर्को साथीलाई भित्राउँछौँ हामी 9868609040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्छौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
1: नमस्कार म कोठाईको किर्लाजीबाट दिपेन्द्र सम्पाङ राई बोल्दै
0: दिपेन्द्र सम्पाङ राई के छ दिपेन्द्रजी खबर
1: अहिले बस्तु भेरा बाटाहरू हेर्दै गरेको छु
0: के छ खबर भनिरहेको छु मैले के गर्दै हुनुहुन्छ भने
1: खबर त एकदम ठिक छ अहिले मौसमहरू राम्रै छ हजुर राम्रो घाम लाग्यो राम्रो खबर पनि ठिक छ
0: अनि यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ भनेको त उत्तर आइसक्यो अनि ल ठिक छ कार्यक्रममा आउनु भएको छ एउटा गीत रोजाइमा परेको छ साथीहरूलाई सम्झन समर्पण राख्नुहोस्
1: साथीहरू भन्नुपर्दा रेडियो यतिखेर हाम्रो जुन जुन माध्यमबाट सुन्नु सुन्दैछन् त्यही माध्यमबाट सबैले भन्न चाहे है त
0: हुन्छ अहिलेको लागि विदा गर्छौँ टेलिफोन सम्पर्कमा खोटाङबाट आउनु भएको साथीले पनि साथीहरूलाई सम्झेर गइसक्नु भएको छ पालो तपाईँको फोन गर्नुहोला 9868609040 फोन गर्नुहोला अब एकजना साथीको कल लिन्छौ त्यसपछि गीत राखौँला नमस्कार हजुर नमस्कार हजुर
2: हेलो भाइ नमस्ते
0: नमस्ते को बोल्नुभएको आमाथ
2: नगरपालिका 10 देखि बनिसारा विश्वकर्मा
0: बनिसारा आज भोलि बनिसाराको फोन आउनै छोडेछ नि किन हो
2: सुन्न पाइँदैन र कामको आजकाल मकै जोत्ने ढलाउने त्यसको काम चलिरहेछ त्यो भएर
0: एउटा सानो रेडियो किन्नुहोस् गोजीमा राख्नुहोस् अनि सुन्दै हिँड्नुहोस् क्या अनि कार्यक्रममा आउनु भएको छ जोस बच्चा लिएर भनौँ न खेत खेतमा हिँड्नु भएको छ क्या होइन
2: हजुर
0: ठिक छ बच्चालाई पनि हिँडाल्ने पर्यो क्या अरे फेरि रोइहाल्छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झना समर्पण राख्नुहुन्छ
2: सर्वप्रथम हजुरलाई अनि पराकुटुम्बमा बस्ने दिदीलाई अनि मेरो घर परिवारलाई अनि मेरो काठमाडौँमा हुनुभएको दिदीलाई अनि मेरो माइती परिवार आमा भाइ बहिनीहरूलाई सम्झिँदै
0: नमस्ते अब गीत राख्छौँ यो गीत पछि तपाईँको आसमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: यो दिवसले तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज गीत रोजाएको बसाईमा छौं र यति बेला अर्का सहभागी हुनुहुन्छ, दोस्रो लहरको पहिलो साथी। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
1: म धनकुटादेखि हो, सदीक्षा तामाङ।

0: सदीक्षा तामाङ धनकोटाबाट के छ सदीक्षा हाल खबर तपाईँको
1: खबर सबै ठिकै छ
0: यति बेला के गर्दै हुनुहुन्छ
1: यति बेला कार्यक्रम सुन्दै यतिकै बसिरहेको भन्नुपर्छ
0: कार्यक्रम सुन्दै यतिकै बसिरहनु भएको छ कुन रेडियोबाट सुन्नुहुन्छ धनकोटामा
1: यहाँ लालीगुराँसबाट
0: रेडियो लालीगुराँस एफएमबाट सुन्नुहुन्छ होइन आज कुन गीत रोजाइमा पार्नुहुन्छ सदीक्षाजीले
1: आज धरती कुनको आकाश जुनकै हो भन्ने सुन्न चाहन्छु है
0: ल धरती कुनको आकाश जुनकै हो होइन हुन्छ यो गीत तपाईँको लागि बजाउने छौ कसलाई सम्झिनुहुन्छ
1: तपाईँलाई अनि चार दिन भनौँ सिस्टरलाई पनि बस्ने भएको छ इन्जोय गर्नु भन्न चाहन्छु अनि जति साथीहरू यति बेला कार्यक्रम लोकसारा सुनेर बसिराख्नु भएको सबै सबैलाई बस्ने भएको सुन्दै इन्जोय लिउँ है भन्दै चिराउँछु
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सदीक्षा पी मगर धनकुटा बाट पालो तपाईँको हो अर्का सहभागी नमस्कार हजुर
2: नमस्ते दाइ
0: को बोल्नुभएको कहाँबाट
2: म ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु
0: निमबहादुर मगर ओखलढुङ्गाबाट रेडियो आफ्नो एफएम सँगै हुनुहुन्छ होइन
2: हजुर दाइ हजुर एकदमै सुनिरहेको
0: कतिको रमाइलो लाग्छ कार्यक्रम सुन्न पाउँदा
2: हजुर एकदमै रमाइलो लागिरहेको
0: छ अनि के छ आज भोलि के हुँदैछ तपाईँको उतातिर मौसम कस्तो छ पानी पर्छ कि पर्दैन
2: मौसम धुम्म छ त पानी परेको छैन कहिले घाम लाग्ने कहिले बादल लाग्ने त्यस्तै भइरहेछ
0: ल आज कुन गीत एउटा गीत रोजाइमा परिसकेको छ अब साथीहरूलाई सम्झिनुहोस्
2: हुन्छ फर्स्टमा त हजुरको लागि र हाम्रो रेडियो जलजला एफएम र अन्य धेरै रेडियो बजिराखेको छ हाम्रो सम्पूर्ण रेडियोको चाहिँ भनौँ न प्राविधिक साथीहरू हाम्रो ओखलढुङ्गाबाट आफ्नो एफएमको दिदीको लागि र अरू साथीहरू सम्बोधित गर्न र हाम्रो उदयपुर खोटाङतिर उता कैलालीतिर उता हाम्रो के भन्छ गोर्खातिर जहाँ हाम्रो रेडियो लोकसारथी सुन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई सम्झाउँदै दिन चाहन्छु
0: टेलिफोन सम्पर्कमा मिम बहादुर आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ उहाँले तपाईँको हो 9868340 एकजना साथीको कल लिन्छौ त्यसपछि रामजी खान र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिन्छौ साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
3: हेलो नमस्कार
0: को बोल्नुभएको कहाँबाट
3: उदयपुरबाट गीता राई
0: उदयपुरबाट
3: हजुर
0: के छ गीताजी उदयपुरतिरको हालखबर
3: ठिकै छ राम्रो छ गर्मी छ अरू सबै ठिकै छ भनौँ न
0: अनि कुन रेडियोबाट सुन्नुभयो उदयपुरमा
3: रेडियो
0: लालीगुराँस एफएमबाट कार्यक्रम सुन्नुभयो है
3: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ थाहा छ नि तपाईँलाई होइन गीताजी
3: हजुर थाहा छ
0: आज पहिलोचोटि हो तपाईँले फोन गर्नुभएको आइतबार पनि लागिरहेको थियो गीता के भन्नुभयो तपाईँले गीता राई हुन्छ कार्यक्रममा आउनु भएको छ अब साथीहरूलाई सम्झिनुहोस् एउटा गीत राख्दैछ है त
3: हुन्छ सोच्नु तपाईँ अनि हाम्रो लोकसारा थिए अनि जीवन गान्धी जेनबालका हुनुहुन्छ शर्मिला चोखिङ रूपा राई हुनुहुन्छ रात गल्लो मगर लवलिक रात अनि गोवनतिर थुम्नु सबैको लागि
0: हुन्छ विदाई गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीता राई उदयपुरबाट अब गीत राख्छौँ तपाईँको लागि धरती कुनको आकाश जुनकै हो रामजी खान र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिन्छौ त्यसपछि फेरि आउँछौ यो गीत तपाईँको लागि

0: मैले बाचा कसमै खाइसके जोनी जोनी म त उनकै हो विष्णु माझी र रामजी खानको आवाजलाई यहाँबाट स्थान दियौं र यति बेला दोस्रो लहरको पहिलो साथी तेस्रो लहरको पहिलो साथी हुनुहुन्छ नमस्कार हजुर सुरेश कार्की के छ सुरेशजी खबर ठिक छ कार्यक्रममा आउनुभएको छ कुन रेडियोबाट सुन्नुभयो पास्थरमा हामीलाई रेडियो मेन्स्यामबाट सुन्नुभयो आज कुन गीत रोजाइमा पार्नुहुन्छ हजुर
1: हजुर हाम्रो पूर्वेली गीत हो एउटा यो
0: यो गीतको बोल के हो भन्नुहोस् त फेरि
1: यो गीतको बोल मूल घाट हुँदै आउनु धरामा
0: मूलधा के भन्नुभयो
1: मूलघाट
0: हुँदै आउने धारामा होइन ए धराना मूलघाट हुँदै आउने धराना होइन
1: हजुर हजुर
0: ल ठिक छ यो गीत हामी बजाउनेछौ यतातिर भेट्यो भने भेट्यौँ नत्र पूर्वतिरका रेडियो बेलका रेडियो मेन्स्याम अनि यी रेडियोहरूका साथीहरूले पक्कै पनि गीत पठाइदिनुहुनेछ हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
1: साथीहरू समर्पण गर्नुपर्दा सर्वप्रथम हजुर ब्रेमलाई
0: धन्यवाद
1: लगायत सम्पूर्ण प्राविधिक साथीहरूलाई है अनि जुन जुन एफएमबाट लोकसारथी प्रसारण गर्नुभएको छ उहाँहरूलाई यो गीत सुनेर सुन्जाइ गर्नुहोला भन्न चाहन्छु यसै गरी मेरो मनभित्रको साथीहरू सम्झाउनु पर्दा मेरो प्यारो काली लगायत सुरेश कार्की भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु कहिले पनि बिर्सेको छैन
0: हुन्छ अहिलेको लागि बिदाई गर्छौं टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले मूलघाट हुँदै धरान भन्ने गीत रोजाइमा पार्नु भएको छ पूर्वेली गीत हो भन्नुभएको छ के छ भेटिएको छ भने हामी एकैछिनपछि त्यो गीत बजाउनेछौँ यति बेला साथी नमस्कार हजुर साथी हुनुहुन्छ अब यो गीत भेटेको छैन भन्नुभएको छ हाम्रो पूर्वतिरका रेडियो रेडियो बेलका एफएम रेडियो आफ्नो एफएम अनि रेडियो मेन्स्याम का साथीहरूले प्राविधिक साथीहरूले मूलघाट हुँदै धरानमा जाउँला भन्ने यस्तो गीत रुजाइमा पार्नु भएको छ पूर्वेली गीत हो उहाँहरूले चाहिँ खोजेर चाहिँ पठाइ

0: दिनु होला भन्छु। यदि भेटिएन भने अर्को साथीलाई हामी गीत रोज्ने अवसर दिन्छौँ। दोस्रो साथीलाई लिँदै गर्दाखेरि भेट्यो भने भेट्यो, नत्र भने हामी अर्को साथीलाई गीत रोज्ने अवसर दिन्छौँ। यति बेला अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? उदयपुरबाट। प्रतिमा के भन्नुभयो? प्रतिमा स्पर्शी। उदयपुर कुन ठाउँबाट?
1: उदयपुर बेलुकाबाट।
0: बेलुकाबाट बोल्दैन होइन? के छ बेलुकातिरको हालखबर?
1: खबर एकदम राम्रो छ, यता मजाले घाम लागिरहेछ होइन, समुद्रमा सबै ठिकै छ। अनि हजुरलाई कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, अनि कुन रेडियोबाट सुन्नुभयो बेलुकामा हामीलाई?
1: मैले बेलुकामा पनि सुन्छु, किनकि बेला एकदम क्लियर चाहिँ लालीगुराँसहरू ठिक छ
0: होइन, लालीगुराँस एकदम क्लियर बज्छ। कहिले काहीँ बेलुकाबाट पनि सुन्नुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ होइन, तर त्यो गीत भेटेको छैन। अब तपाईँलाई गीत रोज्न दिनुपर्छ कि भनेको छु मैले। कुन गीत रोजाइमा पार्नुहुन्छ? हिमालय चुली त्यो पल्लो पाटी झुल्के घाम देखिन्छ। हुन्छ, हाम्रो प्राविधिक मित्र अलिक खोज्दै हुनुहुन्छ होइन, भेट्यो भने अवश्य पनि बजाउँछ है त। हुन्छ, कार्यक्रममा आउनुभयो। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
1: हुन्छ, विशेष गरी हजुर अनि हाम्रो टेक्निसियन मित्र लगायत रेडियो तिमीले नै अब बज्ने लुकाटा सुनाउन चाहिँ, बाँकी चाहिँ शुभ विशेष भन्न
0: चाहिँ।
1: त्यसै गरी आज विशेष मेरो प्यारी बहिनी दीपिकाको जन्मदिन छ, बहिनीलाई जन्मदिनको अवसरमा लाग्छ शुभकामना। अनि अब साथीहरू त थुप्रै हुनुहुन्छ होइन, यतिखेर जसले प्रेम सुनिरहनु भएको छ, एकमुठसँग सबै साथीहरूलाई मिठो सम्झना भनेर विदा भएको।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, पालो तपाईँको हो। यति बेला अब अर्को एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि गीत बजाउँछौँ। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते,
0: बोल्नुभयो कहाँबाट? नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, पालो तपाईँको हो। यति बेला अब अर्को एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि गीत बजाउँछौँ। यति बेला साथी नमस्कार हजुर।
2: नमस्ते,
0: बोल्नुभयो कहाँबाट? एलिसा बान्तावा राई। कुन रेडियोबाट सुन्नुभयो हजुर? लालीगुराँसबाट सुन्नुभयो होइन? त्यही त, लालीगुराँसबाट सुन्नुभयो। ल, कार्यक्रममा आउनु भएको छ। अनि आज के गर्छौ तपाईँलाई जानकारी होला क्या रे?
2: साथीलाई गीत रोजिसक्नु भएको छैन?
0: त्यही त, साथीले गीत रोजिसक्नु भएको छ, साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा त तपाईँ लगायत दर्जा अनि साथीहरू सम्झिनु पर्दा इमानतिरै हुनुहुन्छ, सन्डेकै हामीले सम्झना सर्पमा मान्छे सम्झिनु आउँछु। अनि एन्जर तस्तिर जान्छ, बाल्कोमा रहेको जन्मदिन आउँदैछ 15 गते, मलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। रिपाराई हुनुहुन्छ, अनि मनको साथी जीवन साथीको जन्मतिर हुनुहुन्छ, आशिष मन बस्ने जगन्दरी सुन्नुहुन्छ, प्रोग्रामतिर बस्ने सबैलाई।
0: हुन्छ, नमस्ते, अब गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: यो गीत प्रसिद्ध बाला फेरि पनि स्वागत छ हिमाल चोली पालो पाटी यो गीत प्रसिद्ध बाला फेरि पनि स्वागत छ हामी कार्यक्रम लोक सारथीमा छौं तपाईं यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
1: दाई नमस्कार
0: नमस्कार के बोल्नु भयो कहाँबाट
1: म गोरीमा गएर उदयपुरबाट
0: उदयपुरबाट गोरीमा गएर के छ गोरी हालखबर तपाईँको मेरो मात्र कार्यक्रम हो र मैले धेरै साथीहरूलाई तपाईँको मेरो मात्र कार्यक्रम हो र भने अनि तपाईँ हामी सबैको कार्यक्रम हो लोक सारथी कार्यक्रम सुन्दै भन्नुहोस् है ल कार्यक्रमको नाम पनि प्रमोट हुन्छ अर्थात् कार्यक्रमको नाम पनि सम्झिन सजिलो हुन्छ होइन त्यही त नि लोक सारथी कार्यक्रम भन्नु पर्यो क्या तपाईँको हाम्रो तपाईँको मेरो यो हुँदैन हामी सबैको कार्यक्रम हो है हुन्छ कुन गीत रोजाइमा पार्नुहुन्छ गोरीले यो गीतको बोल भन्नुहोस् गीतको टुक्का होइन माया कस्तो यो टुक्का हो कि गीतको बोल हो यही गीतको बोल हो माया कस्तो भन्ने
1: गीतको बोल हो दाइ
0: के गीतको बोल भन्नुभयो माया कस्तो अनि अरू के भन्नुभयो
1: माया कस्तो के गर्छ गर्छ भन्ने
0: माया कस्तो के गर्छ गर्छ होइन कसले गाउनु भएको गायक र गायिकाको नाम थाहा छ
1: हजुर गायकको नाम
0: होइन अर्को रोज्न पाइँदैन एउटा गीतको नाम मात्रै भन्न पाइन्छ भेट्यो भने भेट्यो भेटेन भने अर्को साथीलाई गीत रोज्न लगाउँछ है र
1: हुन्छ
0: ल साथीहरूलाई सम्झिनुहोस्
1: हुन्छ फर्स्टमा हजुरको लागि अनि हाम्रो लोकसभाको लागि अनि साथीहरू
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो दबाईको हो अर्को सहभागी हुनुहुन्छ म स्वागत गर्छु 9868-39-40 फोन गर्नुहोला यति बेला साथी नमस्कार हजुर साथी हुनुहुन्छ नमस्कार हजुर तेह्रथुमबाट सीता भण्डारी भन्नुभयो के छ सीताजी तेह्रथुमतिरको हाल खबर तपाईँको आवाज सानो आयो एयरफोन निकालिदिनुहोस् लाउड स्पिकर बन्द गर्नुहोस् है ठिक छ कार्यक्रममा आउनु भएको छ साथीहरूलाई सम्झिनुहोस् गीत भेटेन भन्नुभएको छ कुन गीत रोजाइमा पार्नुहुन्छ भन्नुहोस् त होइन गीत भेटेन अरे कि उहाँले अब टुक्का रोजिदिनुहुन्छ साथीहरूले गीतको बोल भन्नुहोस् भन्दा टुक्का रोजिदिनुहुन्छ त्यही भएर भेटिन्न कि पुष्कल शर्मा र लक्ष्मी न्यौपानेको होइन नि हो त पुष्कल शर्मा र विष्णु माझीको हो है ल मुटु जलाई जलाई हुन्छ यो गीत बजाउँछौ साथीहरूलाई सम्झिनुहोस्
2: हजुर म साथीहरू सम्झिनु पर्दा दादा हजुरहरू सबैजनालाई अनि ओखलढुङ्गातिर हुनुहुन्छ दाई अनि यता भोकतिर हुनुहुन्छ राजु पटेल दाई अनि मलाई चिन्ने सबै साथीहरूलाई सीता भण्डारी भनेर चिन्ने सबै साथीहरूलाई चिन्ने गर्नुहोला भनेर
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मुटु जलाई जलाई बजाउने भाइ है यति बेला साथी हुनुहुन्छ गीत रोज्ने बेलामा तपाईँहरूले गीतको बोल अनि गायक र गायिकाको नाम सम्भव हुन्छ भने गायक र गायिकाको नाम भनिदिनु होला टुक्का भनेर त भेटिँदैन है टुक्का भनेर त भेटाउन गाह्रो हुन्छ यति बेला अर्को साथी नमस्कार हजुर
3: हेलो हजुर नमस्ते नमस्कार
0: को बोल्नु भयो कहाँबाट
3: दिपक तामाङ भन्नुपर्छ
0: है तेह्रथुमबाट दिपक तामाङ ल प्राणी मित्र हाम्रो म्यासेन्जरमा साथीले गीत पठाइसक्नु भएको छ त्यो सुरुको साथीको गीत आइसकेको छ त्यही गीत बजाउनेछौँ हामी अनि तेह्रथुमबाट नाम के भन्नुभयो
3: दीपक तामाङ
0: दीपक तामाङ है के छ दीपकजी हालखबर तपाईँको
3: मेरो हर्खबर हुनुपर्छ, एकदम ठिकै नै छ, प्रोग्राम सुन्दै बसिरहेको छु गर्दै भन्नुपर्छ है त।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी एउटा गीत बजाउँदैछौँ, कसलाई सम्झिनुहुन्छ?
3: अहिले रोजेर जानुहुन्छ त्यो मुटु जलाइ जलाइ भन्ने गीत प्ले गर्नु
0: होइन, यो यो अर्को गीत चाहिँ हाम्रो साथीले हाम्रो भेटाइसक्नु भएको छ, हाम्रो हामी सुरुकै गीत बजाउँछौँ, सुरुकै गीतले मान्यता पाउने भयो।
3: गीत रोजेर जाने हुने गोरी साथीलाई आफ्नो सङ्ग सुनेर पछि साथीहरू पनि उहाँलाई आफ्नो सङ्ग सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि फसलले त्यही मात्रै बोल्नुहुन्छ, हामी चाहिँ ढोक्छ नि हजुरदालाई पनि आफ्नो सङ्ग सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। र जति पनि साथीहरू रिटेन्मेन्सन ट्युनिङ गरेर अरू प्रोग्राम सुनिराख्नु भएको छ,
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। अब गोरी मगरले रोजाइमा पार्नु भएको गीत हाम्रो भनौँ न प्राविधिक साथीहरूले पठाउनु भएको छ, म त्यो गीत बजाउँछु, त्यसपछि तपाईँको माझमा हामी आउनेछौँ। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक सारथी, र यो गीत तपाईँको लागि हामीले यो गीत पठाउने हाम्रो भनौँ न मुटु जलाइ जलाइ नै पठाउनु भएको रहेछ। ल ठिक छ, यो गीत हामी तपाईँको लागि बजाउँछौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: अब यो भन्दा अघिल्लो साथीले अघिल्लो लहरको साथीले रोजाइमा पार्नु भएको गीत हाम्रो प्राविधिक मित्रले बजाउनु भयो हैन 98 68 39 40 मा फोन गर्नुहोला पूर्वीले गीतका लागि अब बेलुका एफएम का साथीहरूले हामीलाई खोज्नका लागि सहजीकरण गर्ने भन्नुभएको छ भेटेसम्म हामी सहयोग गर्छौं भन्नुभएको छ लगायत मेन्स्याम एफएम आफ्नो एफएम का साथीहरू पनि हुनुहुन्छ उहाँहरूले पनि सहयोग गर्नुहोला होइन पूर्वीले गीतहरूको बारेमा त्यति हामी पश्चिमेलीलाई जानकारी नहुन सक्छ होइन त्यो कारणले गर्दाखेरि हाम्रा पूर्वेली भेगतिरका प्राविधिक साथीहरूले सहयोग गर्नुहुनेछ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: नमस्ते
0: नमस्कार के बोल्नुभयो कहाँ भएको छ भूमिका राई आरेनिका राई धरानबाट अनि धरान कुन ठाउँबाट हुनुहुन्छ आरेनिका ल कार्यक्रममा आउनु भएको छ कुन गीत रोजाइमा पार्नुहुन्छ हजुरले यहाँ पनि भन्नुपर्छ
1: मैले डाली नुग्यो चरीले टेकेरा भन्ने गीत
0: डाली नुग्यो चरीले टेकेरा होइन हुन्छ यो गीत तपाईँको लागि राख्ने छौ कसलाई सम्झिनुहुन्छ
1: मिठो गर्नुहुन्छ हजुरलाई हाम्रो चारदेखि मात्र रेडियो इन्टरटेनमेन्ट यो गीत सुनाउन चाहन्छु अनि अन्य साथीहरू हुनुहुन्छ आज विशेष जन्मदिन परिरहेको छ राई सङ्गीत र प्रतिमा स्पर्शीको बहिनी उहाँहरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना अनि साथीहरू हुनुहुन्छ दीपक तामाङ आशिष नानी बस्ने प्रतिमा स्पर्शी अनि धेरै धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि
0: हुन्छ नमस्कार आउनु भएको थियो एरिनिका वन्दन भिगारी होइन उहाँसँग कुराकानी गरिसकेका छौँ धरानबाट फोन गर्नुभएको थियो उहाँले गीत रोजाइमा पार्नु भएको छ पालो तपाईँको हो फटाफट फोन डाल गर्नुहोला 98 68 39 40 मा अर्का सहभागी नमस्कार हजुर को बोल्नु भुकाबाट ओखलढुङ्गाबाट गीता कार्की होइन के छ गीता कार्की हालखबर हालखबर सबै ठिकै छ के छ पानी परेछ कि छैन उतातिर पानी नआएर मकै सुक्यो तपाईँको ल ठिक छ अब केही समयपछि पानी पर्ला नि होइन आशा गरौँ भर्दै नभरौँ भन्ने अरे कि होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज एउटा गीत रचाइमा परेको छ कसलाई सम्झिनुहुन्छ
2: मेरो नानी हुनुहुन्छ झापामा मम्मीलाई धेरै हिजो सम्झिरहेको छु भन्छु मेरो नानीहरू काठमाडौँ नानीहरूलाई सम्झिरहेको छु नानी हो भन्छु मेरो बाबु पोखरा त धेरै धेरै सम्झिरहेको छु बाबु भन्नु मेरो साथीहरू सबैलाई सम्पूर्ण साथीहरू सम्झिरहेको
0: छु हुन्छ बिदाई गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा गीता कार्की आउनु भएको थियो ओखलढुङ्गाबाट उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 मा अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
3: नमस्ते दाई
0: को बोल्नुभयो कहाँबाट
3: म पाँचकरबाट रिता लिम्बू
0: रिता लिम्बू के छ रिता खबर
3: एकदमै ठिकै छ दाई
0: के गर्दै हुनुहुन्छ
3: अहिलेको समयमा बसी बसै भन्नुपर्छ होइन
0: बसी बसाइ छ होइन
3: हजुर
0: अनि कुन रेडियोबाट सुन्नुभयो पास्तरमा
3: मैले रेडियो मेन्स्याएमबाट सुने
0: रेडियो मेन्स्याएमबाट रिताजीले सुन्नुभयो है
3: हजुर
0: ल आज कसलाई सम्झिनुहुन्छ एउटा गीत रोजाइमा परेको छ
3: हुन्छ अब पनि गीत मार्फत साथीहरूलाई सम्झना र समर्पण गर्नुपर्दा जति पनि श्रीमती रिताको नाम र आवाजसँग परिचित हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई अब पनि गीत सुनेर रङ्गोला भन्दै छुट्टिन्छुला
0: नमस्ते अब छोटो गीत राख्छौँ त्यसपछि समय पुग्यो भने कल लिउँला नत्र भने मुटु जलाइ जलाइ छँदैछ होइन साथीले रोज्नु भएको भएका गीत राख्छौँ गीतपछि फेरि आउँछौँ

यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ। रामजी खान र देवी घरतीको आवाजलाई यहाँबाट प्रस्तुतिमा जोड्यौं। ल अब 52 मिनट गएको छ र अब हामी कुनै पनि साथीलाई लिन लिदैनौ, किनभने एउटा गीत त बाँकी छ नि, त्यो गीतलाई पनि बजाउनु पर्छ होइन। अब 52 मिनट गएको छ र तपाईँ कार्यक्रममा लोकसारथी सुन्दै गर्दाखेरि भनौँ न विभिन्न साझेदार रेडियोहरूबाट हामी कार्यक्रम प्रसारण गर्दै गर्दाखेरि तपाईँले कार्यक्रमलाई सुन्दै गर्दाखेरि कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह वा प्रतिक्रियाहरू पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ होइन। धेरै साथीहरूले कार्यक्रम सुन्नुहुन्छ, तथापि कार्यक्रम सुन्दै गर्दाखेरि उहाँहरूले फोन त गर्नुहुन्न तर कार्यक्रम मजाले नियमित सुन्नुहुन्छ। फोन गर्ने साथीहरू भन्दा रेडियो सुन्ने साथीहरू धेरै हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि तपाईँलाई तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ, कुन कुन रेडियोबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ र भनेर तपाईँको नाम अनि ठेगाना लेखेर पठाइदिनु भयो भने हामीले यहाँबाट तपाईँको नाम र ठेगाना सहित तपाईँले कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरा हामी जानकारी गराउनेछौ। म्यासेजमा पनि पठाउन सक्नुहुन्छ, फोन गरेर पनि हामीलाई टिपाउन सक्नुहुन्छ, किनभने सबैको फोन लाग्छ भन्ने हुँदैन नि त होइन, र त्यो सम्भव पनि हुँदैन भन्दै र आजको लागि कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु र तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिनका लागि म्यासेजको माध्यमबाट अथवा फोनको माध्यमबाट कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरा जानकारी दिनका लागि तपाईँले 98644 17 298 6444 17 298 मा म्यासेज वा फोन गरेर कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ भन्ने कुरा जानकारी गराउनुहोला र कस्तो लाग्छ कार्यक्रम त्यो पनि जानकारी गराइदिनुहोला भन्दै विष्णु माझी र पुष्कल शर्माको आवाजमा रहेको मुटु जलाई जलाई गीत हामी राख्नेछौ र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलझलाबाट प्रिया मगर सँगै सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू बोल्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ होस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: अनि तयो कागज के मेछि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तले लल्पर्दि
0: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै भिसे आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: मैले देखो
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373444
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816664683
11: 9560443634
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजुभाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
14: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 मोबाइल नम्बर 9803880384 9046 3739

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

क्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोप्राइटर केसी कान्छा। सम्पर्क नम्बर 98273042।
6: आफै विवरण खैमै आपिन, खबै पनि वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
9: माखमली चोली माथि।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: दमौली एफएम 94.2 MHz समुदायक आवाज।
1: दमौली एफएम 94.2 समुदाय को आवाज।

0: बोलाउँछु
1: यही बात। गुड गुड गुड। धन्यवाद।

0: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्ड

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बने गई Willing।
1: ए सुन न, हाम्रो घर में विवाह त नजिकिंदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो। अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9799549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: डमरले टिट्टु दिल्ली प्राइमेट जति दखल दियो त
1: ए बहिनी घर त चिटिक्कै बनाएछौ हैन यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ
2: कहाँबाट ल्याउनु नि दाई हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि
1: हजुर हामी कहाँ स्टिलको दराज कुर्सी टेबुल साथै काठको सोफा दराज पलाङ पर्दा कार्पेट विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ आरती काष्ठ उद्योग
3: ब्यास चार मेन रोड दमौली तनहुँ
1: प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन 9816613 26 9843006505 9819113627 06565625
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ जङ्गलमा दिशा पिसाब गर्न नजाऊ आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल वनकुखुरा खरायो आदि खाने गर्दछ यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
8: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोपाइटर जीवन थापा फोन
2: 9058500700
8: 9846404

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0635-63-715 र 9841-12-0740।

0: उहाँको रिपोर्ट हेर्दा उहाँलाई ब्लड क्यान्सर देखिएको छ।
1: म पनि मर्छु है।

0: सायद मृत्यु जिन्दगी भन्दा बढी मलाई खोज्दैछ। जाँदैछु टाढा,
1: तिमी टाढा जाँदैछु, तर तिमी भन्दा नजिक मेरो अरू कोही छैन। जीवन र मृत्यु जस्तै

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई रु

0: अस्देखि रु सयसम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई रु 500 देखि रु 3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई रु 2000 देखि 12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई रु 3000 देखि 16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: होइन भाइ, यो भुकी फुल नानीले कानमा सिउरी दिए भए कस्तो राम्रो देख्थ्यो होला। यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। ल रेडी है नानी बाउ।
2: हौ लेकालीको आलु त कति लो हुँदो रहेछ त, हाम्रो आलुमा त जति गरे पनि यत्रो फल्दैन त।
3: कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने, पिरो टिमुर र डल्ले खुर्सानीको त पुरै छैन त।
2: हौ खोर्सानी भन्दा पिरो टिमुर भन्दा टिमुर केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ।
4: कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईँहरूले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है।
5: ल हेर मेरो पुत्ने छोरा, मित बाबा नि लाठे भइसकेछ यो त।
4: आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिर्खा लाग्यो भने भन है, जाँड छानिदिन्छु।
3: हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु।
6: हाम्रो काफ्लेहरूको पनि बिगौतीको छुट्टै कथा छ नि। यही बिगौतीको न्युमा बासी काफ्ले र साझी काफ्ले भएको।
4: तिमी चाहिँ कुन काफ्ले?
7: गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेरै लानु नसक्नेसँग, जानु कि नजानु।

0: तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको बुनेरै सकिनौ।
1: अनि भइगयो नि त, कति न कहिले नै भेट नहुने जस्तो।
2: हाम्रो कुलमा एकजनाले गर्दा सबैलाई बिरलो लाग्छ।
3: म पनि त्यो गुरुसिंहसँग हेर्छ जस्तो नि कुरा के हो, कुलको मान मर यता इज्जत केही पनि छैन होइन।
4: कार्टन गाडेको सपनामा देखाएछु के मैले, मेरो बाउको च्याप खोल्नेलाई त्यहाँ बनाइदिन्छु।

सेवारो आतङ्गवा आतङ्गमा से हजुरहरूको बगैँचामा फुलिरहेको फुल अन्जानी अन्जानीमै हाम्रो बगैँचातिर सरेछ। एकरङ्गी थियो बहुरङ्गी भएछ अनि पो सुन्दर भएछ। हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ यिनीहरू? हामी त यही खबर लिएर पो आयौँ सेवारो अदङ्गबा अदङ्गबासी।

0: हिमस्टार टीवी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टीवी सिजन पास र एक वर्षको नेट टीवी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टीवी, उही सेलिब्रेशन हरेक जेनरेशन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोपाइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: लौना नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
2: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भो
3: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन वनमा डडेलो लगाउनु कानुनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौँ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373344
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल
5: मोबाइल नम्बर 9816664683
12: 9560443634
13: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9111751760

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन होस् अनि?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: माइला दाई, ए माइला दाई, पानी तो धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाइ ओम फेन्सी व्यास दुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास चार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9151045।

0: 275 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। तरंगित कर्मचारी संयन्त्र प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको 3 महिना पुग्दा शासकीय सुधारमा केही काम भएका छन् तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जसो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनमा केही राम्रा संकेत देखिएका छन्। शाह प्रधानमन्त्री बने यता कर्मचारी क्षेत्र भने सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो। आर्थिक सुधारका एजेण्डा ओझेलमै बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरे लगत्तै सार्वजनिक गरेको 100 दिन 100 प्राथमिकता कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका एजेण्डाले भने मूर्त रूप लिन सकेको छैन। चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिकले छापेको खबर हो यो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विशेषज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिक प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। रासोपाले प्रतिनिधि सभाको चुनावी वाचापत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। रासोपाका तत्कालीन राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि रासोपाले बहसमा प्रवेश गराइसकेको छ। 59 सदस्य राष्ट्रिय सभामा 3 मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ। बाँकी 56 प्रदेश सभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा निर्वाचित हुन्छन्। प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिमा राजनीतिक दलको पक्कड हुने भएकाले राष्ट्रिय सभामा राजनीतिक दलले तोकेको उम्मेद्वार मात्र निर्वाचित हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचन मण्डलमा समावेश रहेका मतदाता मध्येबाट एक प्रस्तावक र एक समर्थक खोज्नुपर्ने कानूनी व्यवस्था छ। त्यसले पनि राष्ट्रिय सभामा राजनीतिक दल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेद्वार बन्न अप्ठ्यारो छ। संविधान र कानूनले स्वतन्त्र रूपमा उम्मेद्वार हुनबाट बन्देश पनि गरेको छैन। मतदाता प्राय सबै राजनीतिक पार्टीका भएपछि पार्टीको साथ र समर्थन बिना स्वतन्त्र उम्मेद्वार राष्ट्रिय सभामा पुग्न सम्भावना नरहेको राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउँछन्। प्रदेश सभाको खारेजी, राष्ट्रिय सभा र स्थानीय तहलाई गैर दलीय बनाउने, सांसदलाई मन्त्री नबनाउने विषयका लागि संविधान संशोधन आवश्यक हुने जनाइएको छ। अहिलेको संविधानले मन्त्री हुन संघीय सांसद बन्नै पर्नेमा समेत जोड़ दिएको छ। संविधानमा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुन पाउने तर 6 महिनाभित्र संसद सदस्य बन्नुपर्ने व्यवस्था छ। त्यसैले अहिलेको संविधान अनुसार संघीय संसद सदस्य नभएको व्यक्ति 6 महिनाभन्दा बढी मन्त्री हुन मिल्दैन। रासोपा नेतृत्वको सरकारले संविधान संशोधनका लागि समेत तयारी थालिसकेको छ। संविधान संशोधनका लागि एजेण्डा पहिल्याउन कार्यदल समेत गठन गरिएको छ। सम्भव छ स्थानीय तह र राष्ट्रिय सभामा गैर दलीय चुनाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा 12 नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। शिक्षा मन्त्रालयको निर्देशनमा 45 दिनभित्रै हतारमा नतिजा प्रकाशन गर्दा मूल्यांकन प्रक्रियामा गम्भीर लापरवाही भएको उनीहरूको गुनासो छ। यसै विषयलाई लिएर असन्तुष्ट विद्यार्थीहरूले बिहिबार राजधानी काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। यता शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियागत मन्त्रालय र स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। नतिजा समयमै सार्वजनिक गर्न कुनै अनुचित हतार नगरिएको दावी गर्दै उहाँले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झटहरू छुट्याएर मात्र तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पार्नु भएको छ।
1: सरकारले सरकारी, सामुदायिक र निजी अस्पतालले अनिवार्य रूपमा विपन्न तथा असहाय बिरामीका लागि 10% सहित सम्पूर्ण सेवा निशुल्क प्रदान गर्नुपर्ने अनलाइन पोर्टल जारी गरेपछि निजी अस्पतालहरूको संगठन अफिन एसोसिएशन अफ प्राइभेट